नमस्कार, शुभ प्रभात। मीडियम वेब को 213.67 मीटर अर्थात 1404 किलो हर्ज में हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप अनि एफएम कञ्चनजंघा 103 मेगाहर्ज बाट पनि सुनिरहनु भएको छ। श्रोता, आज हो विक्रम सम्वत 2083 साल असार महिनाको 4 गते। तदनुसार अंग्रेजी वर्ष 2026 जून महिनाको 18 तारीक आज बिहिबार। हाम्रो स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:32 भइसकेको छ। आकाशवाणी गान्तोक सुनेर बस्नुभएका हाम्रा सम्पूर्ण श्रोतालाई कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन जनाउँदै आजका हाम्रा प्रथम अधिवेशन शुरू गर्न लागिरहेका छौं। यसै मंगलध्वनीबाट

श्रोता, आजको सुविचार छ, सफलता कहिले अन्तिम हुँदैन, असफलता कहिले घातक हुँदैन, अगाडि बढ़ने साहस नै सबैभन्दा महत्वपूर्ण कुरा हो। यसैको साथ अब प्रस्तुत गर्दैछौ आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा भक्ति प्रभात।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं कार्यक्रम भक्ति प्रभातमा कलाकार लता मंगेशकर अनि पण्डित भीमसेन जोशीका केही भजनहरू।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो भक्ति प्रभात कार्यक्रम, जसको निर्धारित समय आज यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब सुन्नुहोस् अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी। अहिले 6:55 अनि 7 बजे आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रचार गरी सुन्नुहुनेछ संस्कृत अनि हिन्दी भाषामा समाचार। 7:05 हामी यसै केन्द्रबाट सुनाउनेछौ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडी। 7:25 आकाशवाणीको खरसाङ केन्द्रबाट सुन्नुहुनेछ नेपालीमा समाचार। 7:35 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम प्रणाम सिक्किम। 8 बजे अनि 8:15 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ हिन्दी अनि अंग्रेजी भाषामा समाचार। 8:30 आकाशवाणीको उत्तर पूर्वी केन्द्र शिलांगबाट सुन्नुहुनेछ अंग्रेजी भाषामा समाचार। 8:40 हामी यसै केन्द्रबाट प्रस्तुत गर्नेछौ कार्यक्रम गीतिमाला। 9 बजे प्रस्तुत गर्नेछौ मुख्य समाचार। 9:02 प्रस्तुत गर्नेछौ कार्यक्रम चित्रांचली भने 10 बजे पुनः प्रस्तुत गर्नेछौ मुख्य समाचार। 10:02 प्रस्तुत गर्नेछौ कार्यक्रम ताजे तराने। 10:30 आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसार गरी सुन्नुहुनेछ कार्यक्रम एफएम गोल्ड। सुन्दै हुनुहुन्थ्यो अब उसो प्रसारण गरिने कार्यक्रमबारे छोटो जानकारी जो पूरा भयो। हामी आकाशवाणी को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 6:55 हुने लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले संस्कृत अनि हिन्दी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलोहर्ज में हामी आकाशवाणी गान्तोक को बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टूडियो को घड़ीमा समय यस बेला बिहानीको 7:05 भइरहेको छ र अब समय भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीजको। हजुर श्रोता, कार्यक्रम गोल्डन मेलोडीजको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण श्रोतालाई यस कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन। ताउनु श्रोता, अब ढिलाइ नगरी कार्यक्रमको शुरू गरौं। यो पहिलो गीत प्रस्तुत गर्दैछौ चलचित्र श्रीमान सत्यवादीबाट कलाकार मुकेश कुशवर्मा। श्रोता, यस चलचित्र बारे छोटो जानकारी।

हजुरहरू समक्ष राख्नु पर्दा चलचित्र श्रीमान सत्यवती सन् 1960 दर्शक सामु आएको थियो भने यस चलचित्रका निर्देशक एसएम अब्बास रहेका छन् भने माही पात्रे शाहद्वारा निर्मित हो। चलचित्रमा कलाकारहरू राज कपूर, महमूद, नसीर हुसेन, राधा कृष्ण अनि शकिला रहेका छन्। चलचित्रका गीतहरूमा संगीत भरेका छन् दत्तराम वादकरले। श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

0: भएका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज।
1: बदलो बदलो आदत बदलो,
2: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो, अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो आरबीआई के ओम्बुड्समैन से शिकायत करें। आरबीआई कहता है जानकार बनिए, सतर्क रहिए।
0: श्रोता गोल्डन मेलोडीज कार्यक्रममा अब अघिल्लो गीत प्रस्तुत गर्न लागिरहेका छौं। चलचित्र सिंगापुरबाट कलाकार मोहम्मद रफी अनि लता मंगेशकरको स्वरमा यस चलचित्र बारे हजुरहरूलाई छोटो जानकारी दिनुपर्दा, सन् 1960 सालमा दर्शक सामु आएको चलचित्र सिंगापुरका निर्देशक शक्ति सामन्त रहेका छन् भने यसका निर्माता रहेका छन् एफसी मेहरा। चलचित्रमा कलाकारहरू शमी कपूर अनि पद्मिनीले मुख्य रूपमा अभिनय गरेका हामी पाउँछौ र चलचित्रका गीतहरूमा संगीत भरेका छन् शंकर जयकिशनले। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।

0: करदातालाई आआफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूलाई सुनाइरहेका छौं गोल्डन मेलोडीज कार्यक्रम। श्रोता अब अघिल्लो गीत प्रस्तुत गर्दैछौ चलचित्र तीर और तलवारबाट कलाकार आशा भोसलेको आवाजमा। सन् 1960 सालमा दशक सामु आएको चलचित्र तीर और तलवारका निर्देशक मोहम्मद हुसैन रहेका छन् भने चलचित्रमा कलाकारहरू शशिकला जवालकर कमल मेहरा श्याम कुमार यी कलाकारहरूले मुख्य रूपमा अभिनय गरेका हामी पाउँछौ। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को गीत।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

0: आगे बढ़ा रहे हैं।
1: जन जन का रखे ध्यान, टीबी मुक्त भारत अभियान।
2: अधिक जानकारी के लिए नजदीकी आयुष्मान आरोग्य मंदिर जाएं। स्वास्थ्य एवं परिवार कल्याण मंत्रालय द्वारा जनहित में जारी।
3: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ सदाबहार पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम गोल्डन मेलोडीज। आजलाई पनि हामी कार्यक्रमको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत प्रस्तुत गर्न लागिरहेका छौं। चलचित्र ट्रंकलबाट कलाकार आशा भोसलेको स्वरमा 1960 सालमा दर्शक सामु आएको चलचित्र ट्रंकलका निर्देशक बलराज मेहता रहेका छन् भने चलचित्रमा कलाकारहरू श्यामा, अवि भट्टाचार्य, प्रण, हेलेन अनि शमीले मुख्य रूपमा अभिनय गरेका छन् भने चलचित्रका गीतहरूमा संगीत भरेका छन् रविले। त श्रोता स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम गीत।

नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्वेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रथम प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्यप्रदेश र ओडिशाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रेट अफ होर्मुजलाई आउजाउको लागि खुला राख्न विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकमा राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 को समीक्षा गर्नुभयो। सरकारले प्रधानमन्त्री आवास योजना शहरी 2.0 अन्तर्गत योग्य शहरी गरीब परिवारहरूका लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ। अनि मौसम विभागले आज पूर्वोत्तर भारत र उप हिमालय पश्चिम बंगालका केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि

0: मध्य प्रदेश र ओडिशाको पाँच दिवसीय भ्रमणमा जानुहुनेछ। राष्ट्रपति सचिवालयले भनेको छ, राष्ट्रपति मुर्मू आफ्नो यात्राको पहिलो दिन मध्य प्रदेशको बैतुलमा आध्यात्मिक जागरणको माध्यमबाट आदिवासी समाजको सशक्तिकरण सम्बन्धी कार्यक्रममा भाग लिनुहुनेछ। शुक्रबार उहाँ मध्य प्रदेशको ओमकारेश्वरमा अन्तर्राष्ट्रिय सिकल सेल दिवस समारोहमा भाग लिनुहुनेछ। सोही दिन राष्ट्रपति मुर्मूले एम्स भुवनेश्वरद्वारा आयोजित एक चिकित्सा शिविरको उद्घाटन गर्नुहुनेछ र ओडिशाको रायरंगपुरमा कुसुमी खण्ड अन्तर्गत खनन प्रभावित गाउँहरूको लागि मेगा एकीकृत ग्रामीण पाइप जलापूर्ति परियोजना समर्पित गर्नुहुनेछ। शनिबार राष्ट्रपति मुर्मूले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पहाड़पुरमा स्कूल र कौशल केन्द्र सहित पहाड़पुरमा विभिन्न सुविधाहरूको भ्रमण गर्नुहुनेछ र लाभार्थीहरू र बाल बच्चाहरूसँग बातचीत गर्नुहुनेछ। त्यसपछि उहाँले रायरंगपुरमा सार्वजनिक कार्यक्रममा भाग लिनुहुने कार्यक्रम छ। आउँदो 21 तारीखका दिन राष्ट्रपति मुर्मू मध्य प्रदेशको जबलपुरमा मनाइने अन्तर्राष्ट्रिय योग दिवस समारोहमा भाग लिनुहुनेछ। भ्रमणको अन्तिम दिन राष्ट्रपति मुर्मूले मध्य प्रदेशको कुनो राष्ट्रिय उद्यान सहरिया जनजातिका सदस्यहरू, चिता ट्रैकरहरू, पर्यटक गाइडहरू र कुनो फिल्ड टोलीसँग कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्ट्रेट अफ होर्मुजलाई आउजाउको लागि खुला राख्न विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ। फ्रान्सको एभियामा जी सेभेन शिखर सम्मेलनका क्रममा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको द्विपक्षीय बैठकमा प्रधानमन्त्री श्री मोदीले आउजाउको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने कुरामा जोड़ दिनुभएको छ। श्री मोदीले भन्नुभयो, लाखौं भारतीय नाविकहरूले सामुद्रिक व्यापारका लागि विश्वका विभिन्न भागहरूमा आफ्नो सेवा प्रदान गरिरहेका छन्। नाविकहरूको योगदानमाथि प्रकाश पार्नुहुँदै श्री मोदीले भन्नुभयो, तिनीहरूको सुरक्षा सर्वोपरि छ। उहाँले मध्य पूर्वमा शान्ति प्रयासमा भएको प्रगतिका लागि राष्ट्रपति ट्रम्पको प्रशंसा गर्नुभयो। श्री मोदीले यस क्षेत्रमा स्थायी शान्ति पुनस्थापना हुने आशा व्यक्त गर्नुभयो। उहाँले भारत र अमेरिका बीच व्यापार वार्ताको प्रगतिप्रति पनि खुशी व्यक्त गर्नुभयो। यसअघि प्रधानमन्त्री श्री मोदीले जर्मन चान्सलर फ्रेडरिक मोटर्ससँग मध्य पूर्वको स्थिति र रूस युक्रेन संघर्ष सहित क्षेत्रीय र वैश्विक घटनाक्रमहरूमा चर्चा गर्न बैठक गर्नुभयो।
1: एक्सेलेंसी, हम जानते हैं कि मैरिटाइम ट्रेड की दुनिया में भारत के लाखों सी फेरर आज दुनिया के अलग अलग समुद्र में अपनी सेवाएं दे रहे हैं, विश्व की प्रगति में बहुत बड़ा योगदान दे रहे हैं और मैं समझता हूं कि उनकी सुरक्षा भी उतना ही महत्वपूर्ण है। मुझे पूरा विश्वास है कि समझौते में सी फेरर की सुरक्षा भी सुनिश्चित होगी और उसको प्राथमिकता मिलेगी। तो मैं फिर एक बार पश्चिम एशिया में शांति बहाल कराने के आपके भरसक प्रयासों का मैं पूरी पूरी प्रशंसा करता हूं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले हिज जी सेभेन शिखर सम्मेलनको अवसरमा युरोपीय आयोगका अध्यक्ष उर्सला भोन डेर लियोन र युरोपीय परिषदका अध्यक्ष एन्टोनियो कोस्टासँग द्विपक्षीय बैठक गर्नुभयो। बैठकमा आपसी हितका क्षेत्रीय र वैश्विक मुद्दाहरूमा चर्चा भयो र पश्चिम एशियामा हालेका घटनाक्रमहरूको स्वागत गरियो। दुवै पक्षले शान्ति, स्थिरता, समृद्धि र दिगो विकासलाई बढ़ावा दिन बहुध्रुवीय वैश्विक व्यवस्थालाई प्रवर्धन गर्ने साझा प्रतिबद्धता दोहराएका छन्।
2: बैठक में आपसी हित के क्षेत्रीय और वैश्विक मुद्दों पर विचार विमर्श किया गया और पश्चिम एशिया में हाल के घटनाक्रमों का स्वागत किया गया। प्रधानमंत्री नरेंद्र मोदी ने बहुध्रुवीय वैश्विक व्यवस्था को बढ़ावा देने की साझा प्रतिबद्धता दोहराई ताकि शांति, स्थिरता, समृद्धि और सतत विकास को बढ़ावा मिल सके। उन्होंने भारत यूरोपीय संघ मुक्त व्यापार समझौते पर हाल में सम्पन्न वार्ता को ऐतिहासिक उपलब्धि बताया। प्रधानमंत्री ने इस पर जल्द हस्ताक्षर और अमल की जरूरत पर बल दिया। उन्होंने कहा कि इससे व्यापार और निवेश के लिए महत्वपूर्ण अवसर सृजित होंगे तथा चुनौतीपूर्ण भू राजनीतिक माहौल के बीच आपूर्ति श्रृंखलाओं में विविधता लाने में मदद मिलेगी।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भारत ब्रिटेन व्यापक आर्थिक एवं व्यापार सम्झौता यस वर्षको 15 जुलाईदेखि लागू हुने बताउनु भएको छ। यसले भारत र ब्रिटेन माझ द्विपक्षीय व्यापार र निवेशलाई उल्लेखनीय रूपमा बढ़ाउनेछ। एक सामाजिक भिडियो पोस्टमा प्रधानमन्त्री श्री मोदीले यो सम्झौताले भारतीय कृषकहरू, श्रमिकहरू, एमएसएमईहरू, स्टार्टअपहरू र नवप्रवर्तकहरूका लागि धेरै अवसरहरू खोल्ने र विकसित भारत 2047 को प्राप्तिमा अर्थपूर्ण योगदान दिने बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मीडिया ह्याण्डल एक्समा @airnewsgarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: अब रहल समाचार। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकमा राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 को समीक्षा गर्नुभयो र अधिकारीहरूलाई प्रणालीमा सुधार गर्न निर्देश दिनुभयो। बैठकमा साइबर अपराध विशेष गरी साइबर वित्तीय ठगीबाट नागरिकलाई तत्काल राहत प्रदान गर्न स्थापना गरेका विभिन्न नागरिक केन्द्रित संयन्त्रहरूको समीक्षा गरिएको थियो। श्री शाहले आर्टिफिशियल इन्टेलिजेन्स लगायत उन्नत तकनिकीहरू अप्नाएर हेल्पलाइन प्रणालीलाई व्यापक रूपमा आधुनिकीकरण र उन्नत गर्न निर्देश दिनुभएको छ। कृषि तथा कृषक कल्याण मन्त्रालयले 12 जूनसम्म खरीफ फसल अन्तर्गत रोपिएको क्षेत्रफल 84 लाख हेक्टर भन्दा अधिक भएको जानकारी दिएको छ। खरीफ बालीमा गत वर्षको सोही अवधिको तुलनामा 3,44,000 हेक्टरको हाराहारीमा मामूली कमी दर्ता गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले 54 लाख हेक्टर भन्दा अधिक क्षेत्रफलमा उखु खेती गरेको छ भने 9 लाख हेक्टर भन्दा अधिक क्षेत्रफलमा कपास रोपिएको बताएको छ। भारतीय रेलवेले गुजरात, महाराष्ट्र, पश्चिम बंगाल र मध्यप्रदेशमा रेल क्षमता बढ़ाउन, माल ढुलाई र सुरक्षा प्रणालीलाई सुदृढ़ गर्न र शहरी परिवहन बुनियादी ढाँचाको उन्नतिको लागि 1,200 करोड़ रूपियाँ भन्दा अधिक लागतका धेरै परियोजनालाई स्वीकृति दिएको छ। केन्द्रीय रेल एवं सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले लगभग 600 करोड़ रूपियाँको निवेशमा पुणे रेलवे स्टेशनको विस्तार गर्ने घोषणा गर्नुभएको छ। पुणे साईनगर सिडी एक्सप्रेसलाई हिज पुणे रेलवे स्टेशनमा हरियो झण्डा देखाएपछि उहाँले स्टेशनको विद्यमान 6 प्लेटफर्ममा 6 नयाँ प्लेटफर्महरू थपिएपछि प्लेटफर्मको कुल संख्या 12 हुनेछ। केन्द्रीय नवीन एवं नवकरणीय ऊर्जा मन्त्री प्रहलाद जोशीले यस्तै मासिकको अन्त्यसम्ममा भारतमा 300 गिगावट स्थापित गेट जीवाश्म इन्धन क्षमता हुने कुरामा जोड़ दिनुभएको छ। श्री जोशीले नयाँ दिल्लीमा राष्ट्रिय हरित हाइड्रोजन मिशनको सुदृढीकरण, राज्यका नीतिहरू, हब्स र बुनियादी ढाँचा विकासहरूको माध्यमबाट कार्यशालालाई सम्बोधन गर्दै यो कुरा भन्नुभएको हो। सरकारले प्रधानमन्त्री आवास योजना शहरी 2.0 अन्तर्गत योग्य शहरी गरीब परिवारहरूको लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ। आवास तथा शहरी मामिला सचिव श्रीनिवास कटिकित्लाको अध्यक्षतामा हिज नयाँ दिल्लीमा केन्द्रीय स्वीकृति र निगरानी समितिको 7 बैठकमा यो स्वीकृत गरिएको हो। महाराष्ट्रमा स्थानीय निकाय निर्वाचन क्षेत्रहरूबाट विधान परिषदका 11 सीटहरूको लागि आज बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म मतदान हुनेछ र मतगणना 22 जूनमा हुनेछ। यी 11 सीटका लागि 31 उम्मेद्वार चुनावी मैदानमा छन् भने 6 सीटमा निर्विरोध निर्णय भएको छ। मौसम विभागले आज पूर्वोत्तरको कतिपय भाग र पश्चिम बंगालको उपहिमालय तराई क्षेत्रहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। बिहार, केरलम, माहे, तमिलनाडु, पोण्डिचेरी र कराईकलमा पनि भारी वर्षा हुने अनुमान गरेको छ। यो समाचार युट्युबमा @ARKASANG मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि मध्यप्रदेश र ओडिसाको 5 दिवसीय भ्रमणमा जानुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले स्टार्टअप फर्मोसलाई आउजाउको लागि खुला राख्नु विश्व अर्थव्यवस्थाको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले हिज नयाँ दिल्लीमा एक उच्च स्तरीय बैठकमा राष्ट्रिय साइबर अपराध हेल्पलाइन 1930 को समीक्षा गर्नुभयो। सरकारले प्रधानमन्त्री आवास योजना शहरी 2.0 अन्तर्गत योग्य शहरी गरीब परिवारहरूका लागि 2,13,000 भन्दा अधिक अतिरिक्त घरहरू स्वीकृत गरेको छ अनि मौसम विभागले आज पूर्वोत्तर भारत र उपहिमालय पश्चिम बंगालका केही भागहरूमा अत्याधिक वर्षाको चेतावनी जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: मीडियम वेभको 213.67 मिटर अर्थात 1404 किलोहर्चमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यसबेला बिहानीको 7:35 भइरहेको छ र अब प्रस्तुत छ विविध जानकारी तथा मनोरञ्जनले भरिएको कार्यक्रम प्रणाम सिक्किम।

नमस्कार श्रोता, प्रणाम सिक्किम कार्यक्रम लिएर आज फेरि हामी उपस्थित भएका छौं। आज पर्यो 18 तारीक जुन र कार्यक्रमको थालनी गर्न चाहन्छौ ढिलो नगरिकन, किनभने अहिलेको समय नै अलिक व्यस्त छ है। कसैले भन्दै हुनुहुन्थ्यो सबैलाई हतार छ, अहिले व्यस्त छ अहिलेको समय, र आज हामी पनि हतार हतार कार्यक्रम

0: 2005 आजको दिन भारतका पूर्व क्रिकेट खेलाड़ी टेस्ट ब्याट्सम्यान मुश्ताक अलीको निधन भएको थियो।
1: 2002 भारतीय अभिनेत्री नसीम बानुको मृत्यु भएको थियो भने 2009 भारतीय संगीतकार शास्त्रीय गायक र सरोदवादक अली अकबर खाँको मृत्यु भएको थियो।
0: 18 जून 2021 दिन भारतका प्रसिद्ध धावक मिल्खा सिंहको निधन कोविड संक्रमणले गर्दा भएको थियो। उहाँ 91 वर्षको हुनुहुन्थ्यो। प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता। आजको दिनलाई सस्टेनेबल गास्ट्रोनोमी डेको रूपमा पनि विश्वमा पालन गरिन्छ र अब यसैबारे हामी छोटो जानकारी राख्न चाहन्छौं। लेख्नु भएको छ अंकुश रौनियरले, हजुर, संयुक्त राष्ट्र संघद्वारा 21 दिसम्बर 2016 दिन पारित एक प्रस्तावना अनुसार 18 जूनलाई प्रत्येक वर्ष सस्टेनेबल गास्ट्रोनोमी डेको रूपमा मनाउने घोषणा गरेको छ। गास्ट्रोनोमी के हो भन्दा यो खाना र संस्कृतिको सम्बन्धको बारेमा खोज गर्ने, खाना पकाउने र पौष्टिक र स्वादिष्ट खाना पस्कने कलाको जानकारी गराउने, कुनै विशेष क्षेत्रको खाना पकाउने विधिको बारेमा जानकारी गराउन र स्वच्छ र राम्रो खानाको विज्ञानको बारेमा जानकारी गराउने एक विधिलाई भनिन्छ। सामान्य भाषामा भन्नुपर्दा पौष्टिक भोजन बनाउने कला या त भनौं विज्ञानलाई ग्यास्ट्रोनोमी भनिन्छ। संयुक्त राष्ट्र संघद्वारा यो दिवस मनाउनुको पछाडिको कारण ग्यास्ट्रोनोमीलाई विश्वको सांस्कृतिक विविधता र प्रकृतिसँग सम्बन्धित संस्कृतिको अभिव्यक्ति गर्ने कुरालाई मान्यता दिनका लागि यो दिवस मनाउने निर्णय गरिएको हो। यो दिवसको माध्यमले ग्यास्ट्रोनोमीले दीर्घमियादी विकासको लक्ष्य अर्थात सस्टेनेबल डेभलपमेन्ट गोल्सलाई हासिल गर्छ। कृषि विकास, खाद्य सुरक्षा, पोषण, दीर्घमियादी खाद्य उत्पादन र जैव विविधताको संरक्षण जस्ता कुराहरूलाई प्रोत्साहित गर्नमा निभाएको महत्वपूर्ण भूमिकाप्रति विश्वको ध्यान आकर्षित गराउनु पनि रहेको छ र यूएन वर्ल्ड टूरिज्म अर्गनाइजेशन अर्थात यूएनडब्ल्यूटीओ को ग्यास्ट्रोनोमी नेटवर्कको माध्यमले विश्वका शहरहरूलाई ग्यास्ट्रोनोमी अर्थात पौष्टिक र त्यस देशका क्षेत्रको आफ्नो व्यञ्जन बनाउने र पर्यटकहरूलाई पस्कने जसले गर्दा ग्यास्ट्रोनोमी पर्यटनको विकास हुन सकोस् भन्ने कार्यमा सहायता गर्न रहेको छ, जसले गर्दा पर्यटनमा विकास गरी आर्थिक लाभ पुर्याई संयुक्त राष्ट्रको दीर्घमियादी विकास लक्ष्य हासिल गर्नमा सहायता हुनेछ। यसरी पर्यटनको माध्यमले गरीबी उन्मूलन, पृथ्वीको रक्षा र समृद्धि प्राप्त हुनेछ। संयुक्त राष्ट्रको आमसभा, संयुक्त राष्ट्र शैक्षिक वैज्ञानिक एवं सांस्कृतिक संघ अर्थात यूनेस्को, फूड एण्ड एग्रीकल्चरल अर्गनाइजेशन अर्थात एफएओ सम्मिलित रूपले संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्रका संस्थाहरू र अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय संस्थाहरू र समाजसेवी संस्थाहरू मिलेर यो सस्टेनेबल ग्यास्ट्रोनोमी दिवसको पालन गर्ने गर्छन् र यसको माध्यमले हुने दीर्घमियादी विकासको बारेमा जनचेतना जगाउने काम पनि गर्ने गर्छ।
2: श्रोता, आज पढ्न गएको दिनहरूमध्ये एउटा दिवस हो इन्टरनेशनल प्यानिक डे अर्थात अन्तर्राष्ट्रिय सन्त्रास दिवस। श्रोता, प्रत्येक वर्ष 18 जूनको दिन इन्टरनेशनल प्यानिक डेको रूपमा पालन गरिन्छ। प्यानिक अर्थात सन्त्रास वा भनौं घबराहटले पुर्याउने नकारात्मक प्रभावहरू विरूद्ध जागरूकता जगाउन भनी यो दिवस पालन गर्ने गरिन्छ। प्राय मानिसहरू यो प्यानिक हुने समस्याले ग्रस्त हुन्छन्। उदाहरणको रूपमा लिनुपर्दा यदि कसैलाई कोरोना संक्रमण भएको छ भने सो व्यक्ति व्यर्थै चिन्ता गरी आफ्नो मानसिक तनावलाई बढ़ाएर कोरोना समस्यालाई झन गम्भीर बनाइरहेको समस्याहरू बेसी प्रकाशमा आएको थियो, जसले गर्दा मनोचिकित्सकहरूले यस्ता प्यानिक अट्याकबाट जोगिने सुझावहरू पनि दिएका थिए। प्यानिक वा भनौ घबराहटमा चालिएको पाइलाले गम्भीर समस्याहरू निम्त्याउने गर्छ। यसले एक त मानसिक स्वास्थ्यमाथि नकारात्मक असर पुर्याउने गर्छ भने यस्तो स्थितिमा लिइएको निर्णय जोखिमपूर्ण पनि हुन सक्छ। यस्ता प्यानिक हुने समस्या हरेक आयुवर्गका व्यक्तिहरूमा हुन सक्छ, चाहे त्यो स्कूली विद्यार्थीहरू होस्, गृहिणी होस् वा कुनै अन्य व्यक्तिहरू होस्। यदि जीवनमा कुनै समस्या आइपरेमा सो समस्यालाई धैर्य, संयम एवं शान्त मनले समाधान गर्ने प्रयास गर्यौं भने सकारात्मक नतिजा आउन सक्छ। यसै सन्देशलाई जनमानससम्म पुर्याउन भनी यो इन्टरनेशनल प्यानिक डे मनाउने गरिन्छ। श्रोता, यसै गरी आजको दिनलाई इन्टरनेशनल पिकनिक डेको रूपमा पनि मनाउने गरिन्छ। आफ्नो व्यस्ततम समयबाट आफ्नो घर परिवार साथीभाइहरूसित फुर्सदको पलको आनन्द उठाउन प्रकृतिको बीचमा गई रमाइलो गर्ने प्रक्रिया हो पिकनिक वा भनौं वनभोज, जहाँ हामी खाना बाँडेर खाने गर्छौं, हाँस्ने गर्छौं, एकअर्काको साथमा रमाउने गर्छौं। पिकनिकको यसै आनन्दलाई व्यक्त गर्न तथा पिकनिक गएपछि त्यस स्थानमा फोहोर मैला नफ्याँक्ने, प्रदूषण नगर्ने जस्तो सन्देश पनि दिन यो दिवस मनाउने गरिन्छ। यसै गरी श्रोता आजको दिनलाई इन्टरनेशनल सुशी डेको रूपमा पनि मनाउने गरिन्छ। सुशी जापानको अति नै लोकप्रिय पकवान हो जो माछा चामल सब्जीहरू र भिनेगरको प्रयोग गरी पकाइने अति नै साधारण तथा विश्व प्रसिद्ध पकवान हो। सुशी पकवानको उत्पत्ति नारेजुशी नामक पकवानबाट भएको हो। नारेजुशी पकवान काँचो माछालाई नुन लगाई फर्मेन्ट गरिएको चामलमा महिनौ दिनसम्म राखी तयार पारिन्थ्यो र तयार भएपछि चामललाई फ्याँकी माछाको मात्र सेवन गरिन्थ्यो। यसै पकवानलाई आधार बनाई जापानमा सन् 1600 देखि सन् 1800 को बीच इडो समयमा आजको प्रसिद्ध सुशी पकवानको खोज गरिएको थियो, जसमा माछा सब्जीहरूलाई पकाइएको चामलमा बेरेर भिनेगरमा मिसाएर सुशी पकवान बनाइएको थियो। र यो सुशी पकवान बनाउने विधि दक्षिण पूर्वी एसियाई देशहरूमा बेग्ला बेग्लै प्रकारको रहेको छ। यो पकवानले लोकप्रियता तब पायो जब सन् 1923 जापानको कान्तोमा आएको भयानक भूकम्पले गर्दा मानिसहरू विस्थापित भई अन्य देशहरूमा पुगे। त्यहाँ जापानी नागरिकहरूले सुशी पकाएको देखेपछि यसको स्वादले लोकप्रियता पायो र आज सुशी एउटा अन्तर्राष्ट्रिय स्तरमा लोकप्रिय पकवानहरू मध्ये एक पर्न जान्छ। यसै गरी श्रोता आजको दिनलाई अटिस्टिक प्राइड डेको रूपमा पनि पालन गर्ने गरिन्छ। ती व्यक्तिहरू जो अटिजम रोगले ग्रस्त छन् तिनीहरूसित हुने भेदभाव गलत व्यवहार आदिलाई रोक्न तथा त्यस्ता रोगले ग्रस्त व्यक्तिलाई मानसिक रोगी वा बिमार नठानी एक अद्वितीय व्यक्ति ठानी उनीहरूप्रति सही वर्ताव गर्न भनी जागरूकता जगाउन यो अटिस्टिक प्राइड डे मनाउने गरिन्छ। प्रत्येक वर्ष पालन गरिने यो दिवस एसपाइस फर फ्रिडमद्वारा प्रथम पटक वर्ष 2005 पालन गरिएको थियो। यस दिवसको महत्व यस कारण पनि छ कि यो अटिस्टिक प्राइड डे कुनै च्यारिटी वा भनौं परोपकारी संस्थाद्वारा नचलाई यो संस्था अटिज्म रोगले ग्रस्त व्यक्तिहरूद्वारा नै चलाइने गरिन्छ वा भनौं संचालन गर्ने गरिन्छ। श्रोता यो थियो आज पालन गरिने विभिन्न दिवसहरूबारे छोटो जानकारी।

0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ श्रोता, अब कुरा गरौं जन्मको।
1: हजुर, जन्मको कुरा गर्दा 1817 नेपालको प्रधानमन्त्री जंगबहादुर राणाको जन्म भएको थियो। उनी 1846 देखि 1877 सम्म यो पदमा रहेका थिए। 1931 ब्राजिलको पूर्व राष्ट्रपति फर्नाण्डो हेनरिक कार्डोसोको जन्म आजकै दिन भएको थियो। उनी 1996 को भारतीय गणतन्त्र दिवसमा मुख्य अतिथिको रूपमा आएका थिए। 1887 अनुग्रह नारायण सिन्हाको जन्म भएको थियो। उनी भारतीय राजनेता र बिहारको प्रथम उपमुख्यमन्त्री र सह वित्त मन्त्री पनि हुन्। उनी भारतका स्वतन्त्रता सेनानी, शिक्षक, वकील, राजनीतिज्ञ तथा आधुनिक बिहारका निर्माता पनि थिए। उनलाई बिहार विभूतिको रूपमा पनि जानिन्छ। उनी स्वाधीनता आन्दोलनका योद्धा थिए। स्वाधीनता पश्चात राष्ट्र निर्माण व जनकल्याणको कार्यक्रमहरूमा उनले सक्रिय योगदान दिएका छन्। 1899 भारतका अर्का प्रसिद्ध स्वतन्त्रता सेनानी शंकर त्रिम्बक धर्मानन्द अधिकारीको जन्म आजकै दिन मध्यप्रदेशमा भएको थियो। उनी स्वतन्त्रता सेनानीको साथसाथ लेखक र गान्धीवादी चिन्तक पनि थिए। उनी गान्धी सेवा संघको सक्रिय कार्यकर्ताहरूमा एक थिए। उनलाई दादा धर्माधिकारी पनि भनिन्छ। उनले आफ्नो अधिकांश समय दलित र महिलाहरूको उत्थानमा लगाएका थिए। हिन्दी, संस्कृत, मराठी, बंगला, गुजराती र अंग्रेजी भाषाको राम्रो ज्ञान थियो। एक लेखकको रूपमा उनको दर्जनौं किताबहरू प्रकाशित भएको थियो। 1931 राष्ट्रिय स्वयंसेवक संघका पाँचौं संचालक कुपहल्ली सीतारमैया सुदर्शनको जन्म आजकै दिन वर्तमान छत्तीसगढ़ अर्थात तेस्ताक मध्यप्रदेशमा भएको हो। 1958 नौकायन अर्थात नौका क्रीड़ा खेलका सर्वश्रेष्ठ खेलाड़ी होमी ड्याडी मोतीवालाको जन्म आजकै दिन भएको हो। उनलाई 1993 अर्जुन पुरस्कार र 1995 राजीव गान्धी खेल रत्न पुरस्कार प्रदान गरिएको थियो भने साथै सर्वोत्तम कोच हुनको कारण 2002 द्रोणाचार्य पुरस्कारले पनि सम्मान जनाएको छ।
0: प्रणाम सिक्किम कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणीको गान्तोक केन्द्रबाट। श्रोता, आज 18 तारीख जुन र आजको दिनलाई इन्टरनेशनल डे फर काउन्टरिङ हेट स्पीच अर्थात घृणात्मक अभिव्यक्तिको प्रतिरोधका लागि अन्तर्राष्ट्रिय दिवस अर्थात यसो भनौं घृणात्मक अभिव्यक्ति विरूद्ध अन्तर्राष्ट्रिय दिवसको रूपमा पालन गरिन्छ। यो 2025 युएन जेनरल एसेम्बलीले पारित गरेको संकल्प अनुरूप 18 जूनको दिन यो दिवस पालन गर्न थालिएको हो र श्रोता, यस्ता घृणात्मक अभिव्यक्ति अर्थात स्पीचको प्रतिरोध गर्न या त भनौं त्यस्ता घृणात्मक अभिव्यक्तिले समाजमा पुर्याउने दुष्परिणाम रोक्नको लागि युएनले कुरा उठाएको छ। घृणात्मक अभिव्यक्ति विरूद्ध साझेदारीको शक्ति अर्थात द पावर अफ पार्टनरशिप्स इन काउन्टरिङ हेट स्पीच भनेर। श्रोता, घृणात्मक अभिव्यक्तिको सामना गर्नु संयुक्त राष्ट्र संघीय प्रणालीको प्रमुख प्राथमिकता मध्ये एक हो, जसका लागि घृणात्मक अभिव्यक्ति विरूद्धको संयुक्त राष्ट्र रणनीति तथा कार्ययोजना अर्थात भनौं यूएन स्ट्राटेजी एण्ड प्लान अफ एक्शन अन हेट स्पीच कार्यान्वयन गरिँदै आएको छ। यसै गरी जून 2025 पारित महासभाको प्रस्ताव अनुसार धार्मिक तथा सांस्कृतिक संवाद, सहिष्णुता, साझेदारी र सहकार्यको प्रवर्धनका लागि समाजका सबै क्षेत्र र तहमा व्यावहारिक कार्यका क्षेत्रहरू पहिचान गर्ने पहलहरूलाई घृणात्मक अभिव्यक्तिको प्रतिरोध गर्ने प्रभावकारी माध्यमको रूपमा विचार गर्न सदस्य राष्ट्रहरूलाई प्रोत्साहित गरेको छ। घृणात्मक अभिव्यक्ति विरूद्धको संयुक्त राष्ट्र रणनीति तथा कार्ययोजनाले यस समस्यासँग जुझ्न साझेदारीको महत्वलाई विशेष रूपमा जोड़ दिएको छ। वास्तवमा घृणात्मक अभिव्यक्तिले सम्पूर्ण समाजलाई असर गर्ने भएकोले यसको समाधानका लागि सम्पूर्ण समाजको सहभागितामा आधारित दृष्टिकोण अति आवश्यक हुन्छ। यस सन्दर्भमा रणनीतिले मानव अधिकार प्रतिको सम्मान, भेदभाव रहित व्यवहार, सह अस्तित्व, विविधताको स्वीकार्यता र सम्मान साथै अन्य सांस्कृतिक तथा धर्मप्रतिको समझदारीबारे जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतामाथि जोड़ दिएको छ। यसले अन्तर सांस्कृतिक, अन्तर्धार्मिक तथा विभिन्न आस्थाबीचको संवादलाई प्रवर्धन गर्न आग्रह गर्दछ। साथै चिन्ताजनक घृणात्मक अभिव्यक्तिका प्रवृत्तिहरूबारे चेतना फैलाउन तथा लक्षित व्यक्ति वा समूहप्रति सहानुभूति र समर्थन व्यक्त गर्न वकालत अर्थात एडभोकेसीको प्रयोग गर्नुपर्ने कुरामा पनि जोड़ दिएको छ। विश्वभर द्वन्द्वहरूको संख्या तीव्रतासित बढ़िरहेको बताउन अवस्थामा साथै ती द्वन्द्वहरूलाई उक्साउन र चर्काउन घृणात्मक अभिव्यक्तिको प्रयोग बढ़दै गएको सन्दर्भमा यी सन्देशहरू अझ बढ़ी सान्दर्भिक र महत्वपूर्ण बनेको छ। घृणात्मक अभिव्यक्तिको जोखिममा परेका सबै व्यक्तिहरूको संरक्षण गर्नु, घृणाको चक्र तोड्नु, शान्तिपूर्ण तथा न्यायपूर्ण समाज निर्माणका लागि संवाद र आपसी समझदारीका आधारहरूलाई अझ सुदृढ़ बनाउन व्यावहारिक उपायहरू, प्रभावकारी उपकरणहरू तथा व्यापक रूपमा लागू गर्न सकिने रणनीतिहरूलाई थप मजबूत बनाउनु अति आवश्यक छ। ती व्यावहारिक उपायहरूमा नीति निर्माण, नयाँ प्रविधिहरूको प्रयोग, नवीन साझेदारीहरू समावेश छन् जसले घृणात्मक अभिव्यक्तिका मूल कारणहरूलाई सम्बोधन गर्न मात्र नभई यसबाट समाज र समुदायमाथिको प्रभावलाई न्यूनीकरण गर्न तथा यसको प्रतिरोध गर्न दीर्घकालीन प्रयासहरूलाई अघि बढ़ाउन र कायम राख्न मदद गर्छन्। यस प्रक्रियाले शिक्षा, संचार माध्यम, डिजिटल साक्षरता, निगरानी, तथ्य संकलन तथा हस्तक्षेपको उपयुक्त अवसरहरूको पहिचान जस्ता पक्षहरू बीचको अन्तर सम्बन्धलाई समेत ध्यानमा राखिएको छ। वर्तमान अन्तर्राष्ट्रिय परिवेशमा घृणात्मक अभिव्यक्तिको तथा अन्य हानिकारक कथनहरूको प्रतिरोधका लागि यस्ता व्यावहारिक उपकरणहरू र उपायहरूको निर्माण तथा कार्यान्वयनमा साझेदारीको भूमिका अझै पनि अत्यन्त महत्वपूर्ण रहेको छ। श्रोता, यो थियो आज पालन गरिने इन्टरनेशनल डे फर काउन्टरिङ हेट स्पीच अर्थात घृणात्मक अभिव्यक्तिको प्रतिरोधका लागि अन्तर्राष्ट्रिय दिवसबारे छोटो जानकारी। जानकारीपछि अब फेरि रमाइलो गरौं एउटा गीत सुनेर।

0: यसैका साथ आजको कार्यक्रम प्रणाम सिक्किमबाट पनि छुटिने बेला भइसकेको छ।
1: भोलि बिहान फेरि रोचक जानकारीहरूसितै प्रणाम सिक्किम कार्यक्रमको नवीनतम अङ्क लिएर तपाईँहरूको सेवामा आउनेछौ। तबसम्मको लागि हामीले बिदा चाहन्छौ। नमस्कार।

श्रोताहरूले आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा यतिन्जेल सुनिरहनु भएको थियो प्रणाम सिक्किम कार्यक्रम जो पूरा भयो। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 8 बज्नै लागेको छ र अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट क्रमैले हिन्दी अनि अंग्रेजी भाषामा समाचार। केही क्षण प्रतीक्षा गर्नुहोला।

मीडियम वेव को 213.67 मीटर अर्थात 1404 किलो हर्जमा हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज ओन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 8:40 भइरहेको छ र सधैँ हामी उपस्थित भइसकेका छौं नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला लिएर। श्रोता, आज कार्यक्रम गीतिमालामा यहाँहरूलाई सुनाउन लागिरहेका छौं नेपाली संगीत आकाशका चर्चित तथा लोकप्रिय स्वरका धनी गायक संजय एम गजमेर र मधुर स्वरकी धनी गायिका साधना सरगमका कालजीय तथा मनछुने गीतहरू। त श्रोता, कार्यक्रममा यो पहिलो गीत प्रस्तुत गर्दैछौ प्रेम र आकर्षणको कोमल भावनालाई व्यक्त गर्ने एउटा लोकप्रिय नेपाली आधुनिक गीत जसलाई साधना सरगमले सुमधुर स्वर दिनुभएको छ, स्वीकार्नुहोस्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब कार्यक्रम गीतिमालामा सुनाइरहेका छौं अर्को सुमधुर आधुनिक गीततर्फ। प्रेममा पुर्खाई केवल समयको यात्रा मात्र होइन, आशा र विश्वासको अनुभूति पनि हो। यस्तै भावना बोकेको गायक संजय एम गजमेरको लोकप्रिय गीत प्रस्तुत गर्दैछौ। सिकार्नुहोस्।

श्रोताहरूले भर्खरै सुन्नुभयो संजय एम गजमेरको स्वरमा यो सुमधुर गीत। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौड्याल र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।

0: एचआईभी पीड़ित कहिले छिची दूर दूर नगर्नुहोस्।
1: उनीहरूलाई माया र साथ दिनुहोस्।
0: अधिक जानकारीका निम्ति टोल फ्री हेल्पलाइन नम्बर 1097 मा कल गर्नुहोस्।
1: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहितमा जारी।
2: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ नेपाली आधुनिक गीतहरूको कार्यक्रम। श्रोता, जीवनका उकालीमा हौसला बनेर साथ दिने, ओरालीमा साहस र आशाको ज्योति बनिदिने गीत संगीत, खुशीमा रमाउन सिकाउने, दुःखमा सहनशील बन्न प्रेरणा दिने गीत संगीत, यिनै भावना, यिनै अनुभूति र यिनै मधुर सम्झनाहरू बोकेर हामी श्रोताहरूलाई सुनाइरहेका छौं। गीती माला कार्यक्रममा साधना सरगम अनि संजय एम गजमेरका गीतहरू र अब सुनाइरहेका छौं। यो मिठो गीत साधना सरगमको स्वरमा स्वीकार्नुहोस्।

हजुर श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो नेपाली आधुनिक गीतहरूको कार्यक्रम गीतिमाला कलाकार संजय एम गजमेर अनि साधना शर्कमका आवाजमा हस्तश्रोता आजलाई भने यसैको साथ कार्यक्रम गीतिमालाको निर्धारित समय यही पूरा हुँदछ। यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय सूक्ष्म साना तथा मझौला उद्यम तथा श्रम एवं रोजगार राज्यमन्त्री शोभा कारन्दलाजेले हिजो आफ्नो दुई दिने सिक्किम भ्रमण सम्पन्न गर्नुभयो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले हिजो गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रममा उनले राज्यभर निर्वाचन फार्मको वितरण प्रक्रिया 100% पूरा भएको बताए। एकला लिम्बु अनुप छेत्री र मंजिल शर्माले 15 जूनदेखि हिजोसम्म भारतको संसद नयाँ दिल्लीको संविधान सदनमा आयोजित विकसित भारत राष्ट्रिय युवा संसद 2026मा सिक्किमको प्रतिनिधित्व गरे। नेपाली साहित्य परिषद सिक्किमले यस वर्षको प्रतिष्ठित भानु पुरस्कार वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ। 13 जुलाई 2026मा 212 भानु जयन्ती समारोहमा पुरस्कार प्रदान गरिनेछ। कृषि तथा बागवानी विभागले आत्मा केभीके सीएई पीएचटी र सीएयू संघको समन्वयमा पाकिम जिल्लाको डुगा ब्लक अन्तर्गत पश्चिम पाण्डममा खेत बचाओ अभियान कार्यक्रम आयोजना गरियो। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 9:02 भइसकेको छ र सधैँझै हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौं पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली लिएर। हजुर श्रोता, कार्यक्रम चित्रांजलीको प्रतीक्षा गरेर बस्नुभएका सम्पूर्ण श्रोतालाई यस कार्यक्रममा हार्दिक स्वागत अनि न्यानो अभिवादन। दाउनु श्रोता, अब ढिलाइ नगरी कार्यक्रमको शुरू गरौं। यो पहिलो गीत हजुरहरूमाझ प्रस्तुत गरिरहेका छौं चलचित्र मोहब्बतेबाट कलाकार उदित नारायण अनि लता मंगेशकरको आवाजमा स्वीकार्नुहोस्।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्रांजली।

कार्यक्रममा अब यो अर्को गीत प्रस्तुत गर्न लागिरहेका छौं चलचित्र खुदगर्जबाट कलाकार मोहम्मद अजीज अनि साधना शर्कमको आवाजमा सुन्नुहोस्।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले अहिले सुनिरहनु भएको छ कार्यक्रम चित्रांचलीमा विभिन्न चलचित्रका गीतहरू। कार्यक्रमलाई अघि बढ़ाउँदै अब यो अर्को गीत प्रस्तुत गर्दैछौ। चलचित्र क्या कहनाबाट कलाकार कविता कृष्णमूर्ति अनि हरिहरानको आवाजमा सुन्नुहोस्।

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ पुराना हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम चित्राञ्जली। कार्यक्रममा श्रोताहरूले भर्खरै सुन्नुभयो यो गीत चलचित्र दिवानाबाट कलाकार विनोद राठौड अनि अल्का याग्निकको आवाजमा। श्रोता कार्यक्रमलाई अघि बढ़ाउँदै अब यो अर्को गीत प्रस्तुत गर्दैछौ चलचित्र धड़कनबाट कलाकार अल्का याग्निकको स्वरमा स्वीकार्नुहोस्।

श्रोताहरूले यतिन्जेल सुनिरहनु भएको थियो कार्यक्रम चित्रांजली। त श्रोता, यसैको साथ आजलाई भने कार्यक्रम चित्रांजलीको निर्धारित समय यही पूरा हुँदछ।

यो आकाशवाणी गान्तोकको अब सुन्नुहोस् आजका मुख्य समाचार। केन्द्रीय सूक्ष्म साना तथा मझौला उद्यम तथा श्रम एवं रोजगार राज्यमन्त्री शोभा कारणलाजेले हिजो आफ्नो दुई दिने सिक्किम भ्रमण सम्पन्न गर्नुभयो। सिक्किमका मुख्य निर्वाचन अधिकारी राज यादवले हिजो गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा पत्रकार सम्मेलन गरेका थिए। कार्यक्रममा उनले राज्यभर निर्वाचन फार्मको वितरण प्रक्रिया 100% पूरा भएको बताए। एकला लिम्बु, अनुप छेत्री र मंजिल शर्माले 15 जूनदेखि हिजोसम्म भारतको संसद नयाँ दिल्लीको संविधान सदनमा आयोजित विकसित भारत राष्ट्रिय युवा संसद 2026मा सिक्किमको प्रतिनिधित्व गरे। नेपाली साहित्य परिषद सिक्किमले यस वर्षको प्रतिष्ठित भानु पुरस्कार वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई प्रदान गर्ने निर्णय गरेको छ। 13 जुलाई 2026मा 212 भानु जयन्ती समारोहमा पुरस्कार प्रदान गरिनेछ। कृषि तथा बागवानी विभागले आत्मा, केभीके, सीएईपीएचडी र सीएयूसँगको समन्वयमा पाकिम जिल्लाको डुगा ब्लक अन्तर्गत पश्चिम पाण्डममा खेत बचाओ अभियान कार्यक्रम आयोजना गर्यो। आकाशवाणीको गान्तोक केन्द्रबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार पूरा भयो।

हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:02 भइरहेको छ र सधैँझै हामी उपस्थित भइसकेका छौं नयाँ हिन्दी चलचित्रका गीतहरूको कार्यक्रम ताजे तराने लिएर। हजुर श्रोता, कार्यक्रम ताजे तरानेमा हाम्रा प्रिय श्रोतालाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। ताउनु श्रोता, अब ढिलाइ नगरी कार्यक्रमको थालनी गरौं। यो पहिलो गीत सुनाउन लागिरहेका छौं चलचित्र बिन्नी एण्ड फ्यामिलीबाट कलाकार विशाल मिश्रको आवाजमा सुन्नुहोस्।

0: हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री रामप्रसाद पौडेल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 कल गर्न सक्नुहुनेछ। दिन अनि समय भोलि 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर छ 03592201171। सूचना पूरा भयो।
1: निर्वाचन आयोग भारत सरकारको निर्देशअनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
3: असूलों पर जहां आ जाए टकराना जरूरी है। बंदा जिंदा हो तो जिंदा नजर आना जरूरी है। बंदा हो तो

आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवामा श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम ताजेतरानी। श्रोता, आजलाई भने हामी कार्यक्रमको अन्तिम क्षणतिर आइसकेका छौं र यो अन्तिम गीत सुनाइरहेका छौं चलचित्र 777 चार्लीबाट कलाकार नवीन पाल अनि शुभम रॉयको आवाजमा सुन्नुहोस्।

हवस् त श्रोता, यसै गीतको साथ आजलाई भने कार्यक्रम ताजेतरानीको निर्धारित समय यही पूरा हुँदछ। हामी आकाशवाणी गान्तोकको बिहानी प्रसारण सेवाबाट बोलिरहेका छौं। स्टुडियोको घड़ीमा समय यस बेला बिहानीको 10:30 भइसकेको छ र अब सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट।

नमस्ते श्रोता, यो हो तपाईहरूकै प्रिय कार्यक्रम नारी संसार, अनि म हुँ यस कार्यक्रमकी संचालिका गौरी। सम्पूर्ण रेडियो सुनेर बस्नुभएका आदरणीय श्रोता महानुभावहरूलाई हाम्रो कार्यक्रमको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन।

प्रिय श्रोता साथी, नारी संसार कार्यक्रम मार्फत हामी समाजका विविध पक्षहरू, नारीका आवाज, संघर्ष, सफलता र सम्भावनाका कथाहरू विभिन्न विषयवस्तुमा केन्द्रित गरेर प्रस्तुत गर्दै आएका छौं। आजको यस विशेष कार्यक्रममा हामी दिगो ग्यास्ट्रोनोमी दिवस अर्थात सस्टेनेबल ग्यास्ट्रोनोमी डेको सन्दर्भमा केही महत्वपूर्ण जानकारी लिएर हामी आज उपस्थित भएका छौं। हजुर श्रोता, दिगो ग्यास्ट्रोनोमी दिवस हरेक वर्ष जून 18 विश्वभर मनाइन्छ। संयुक्त राष्ट्र संघद्वारा स्थापित यस दिवसले खाना उत्पादन, वितरण र उपभोगलाई वातावरण मैत्री, सामाजिक रूपमा उत्तरदायी तथा आर्थिक रूपमा दिगो बनाउने अवधारणालाई प्रवर्धन गर्दछ। हो श्रोता, यस दिवसको मुख्य उद्देश्य प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै स्वस्थ, सुरक्षित र पोषणयुक्त खाद्य प्रणालीको विकासमा जनचेतना फैल्याउनु हो। हामीले दैनिक रूपमा खाने खाना केवल हाम्रो भोक मेटाउने साधन मात्र होइन, यो हाम्रो स्वास्थ्य, वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोड़िएको विषय पनि हो। जब हामी स्थानीय स्तरमा उत्पादन गरिएका मौसम अनुसार उपलब्ध र ताजा खाद्य सामग्रीको प्रयोग गर्छौं, तब हामी स्थानीय किसानहरूको आय आर्जनमा सहयोग पुर्याउनका साथै वातावरण संरक्षणमा पनि योगदान दिइरहेका हुन्छौं। दिगो ग्यास्ट्रोनोमीले जैविक विविधताको संरक्षण, खाद्य सुरक्षाको प्रवर्धन तथा खाद्य फोहोरको न्यूनीकरणमा विशेष जोड़ दिन्छ। आज विश्वभर ठूलो परिमाणमा खाद्यान्न खेर जाने समस्या रहेको छ। एकातिर लाखौं मानिस खाद्यान्न अभावको सामना गरिरहेका छन् भने अर्कोतिर ठूलो मात्रामा खाना फालिने गरिएको छ। त्यसैले आवश्यकता अनुसार मात्र खाना प्रयोग गर्ने, बाँकी खाना सुरक्षित रूपमा पुनः प्रयोग गर्ने तथा खाद्य फोहोर कम गर्ने बानीको विकास गर्नु एकदमै आजको युगमा आवश्यक छ। प्रिय श्रोता, दिगो ग्यास्ट्रोनोमीको मूल सन्देश भनेको स्थानीय रूपमा उत्पादन भएका मौसम अनुसार उपलब्ध र पोषणयुक्त खाद्य पदार्थहरूको प्रयोग गर्नु हो। यसले लामो दूरीबाट खाद्यान्न ढुवानी गर्दा उत्पन्न हुने कार्बन उत्सर्जन घटाउन मदत गर्छ र वातावरण संरक्षणमा सकारात्मक योगदान पुर्याउँछ। श्रोता, स्वस्थ माटो, स्वस्थ खाना र स्वस्थ जीवनशैली बीच गहिरो सम्बन्ध रहेको छ। त्यसैले दिगो ग्यास्ट्रोनोमी दिवसले हामी सबैलाई स्थानीय उत्पादनको सम्मान गर्न, खाद्य फोहोर कम गर्न र प्रकृतिसँग सन्तुलित जीवनशैली अपनाउन प्रेरित गर्छ। यसै मार्फत हामी आगामी पुस्ताका लागि सुरक्षित, स्वस्थ र दिगो भविष्य निर्माण गर्न सक्छौं। आदरणीय श्रोता, यसै विषयको सन्दर्भलाई आज हामी अगाडि बढ़ाउँदै एक महत्वपूर्ण विषय स्वस्थ माटो, स्वस्थ खाना, दिगो भविष्यको चाहना बारे विशेष प्रस्तुति लिएर उपस्थित भएका छौं। त प्रस्तुत छ आजको यो विशेष प्रस्तुति। प्रिय श्रोता, माटो केवल खेतीपाती गर्ने माध्यम मात्र होइन, यो सम्पूर्ण जीवनको आधार हो। स्वस्थ माटोबाट उत्पादन हुने अन्न, फलफूल र तरकारीहरू पोषणयुक्त र गुणस्तरीय हुन्छन्, जसले मानव स्वास्थ्यलाई सुदृढ बनाउँछ। तर रासायनिक मल तथा विषादीको अत्याधिक प्रयोग, वन विनाश, जलवायु परिवर्तन र माटो क्षयकरणका कारण माटोको गुणस्तर दिन प्रतिदिन घट्दै गएको छ। जब माटो स्वस्थ हुन्छ तब उत्पादन हुने खाना पनि स्वस्थ हुन्छ। स्वस्थ खानाले मानिसलाई रोगबाट बचाउन, शारीरिक तथा मानसिक विकास गर्न र समग्र जीवनस्तर सुधार गर्न मदत गर्छ। त्यसैले स्वस्थ माटोको संरक्षण गर्नु भनेको भावी पुस्ताका लागि सुरक्षित र समृद्ध भविष्य सुनिश्चित गर्नु हो। आउनु श्रोता, स्वस्थ माटो, स्वस्थ खाना र दिगो भविष्यको चाहनालाई साकार पार्न सबै मिलेर योगदान गरौं। त्यस विषयलाई अझ अगाडि हामी कुरा गर्नेछौ। एकछन मनोरञ्जन लिऊ यो मिठो गीत सुनेर।

प्रिय श्रोता साथी, मानव सभ्यताको विकाससँगै कृषि, खाद्यान्न उत्पादन र वातावरण बीचको सम्बन्ध झन गहिरो बन्दै गएको छ। आज विश्वले जलवायु परिवर्तन, खाद्य असुरक्षा, प्राकृतिक स्रोतहरूको क्षय र वातावरणीय प्रदूषण जस्ता चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यस्ता चुनौतीहरूको समाधान खोज्ने क्रममा एउटा महत्वपूर्ण विषय बारम्बार अगाडि आउँछ, स्वस्थ माटो, स्वस्थ खाना र दिगो भविष्य। हो श्रोता, माटो केवल धूलो, बलुवा वा माटोका कणहरूको मिश्रण मात्र होइन, यो जीवित प्रणाली हो जसमा करोडौं सूक्ष्म जीव, पोषक तत्व, पानी र जैविक पदार्थहरू समावेश हुन्छन्। यही माटोले वनस्पतिलाई जीवन दिन्छ, अन्न उत्पादन गर्छ र सम्पूर्ण जीव जन्तुको जीवन चक्रलाई सञ्चालन गर्न सहयोग पुर्याउँछ। यदि माटो स्वस्थ छ भने उत्पादन हुने खाना पनि स्वस्थ हुन्छ र स्वस्थ खानाले स्वस्थ समाज निर्माण गर्छ। स्वस्थ समाज नै दिगो र समृद्ध भविष्यको आधार हो श्रोता। त्यसैले स्वस्थ माटो, स्वस्थ खाना, दिगो भविष्यको चाहना केवल एउटा नारा मात्र होइन, मानव अस्तित्व र पृथ्वीको संरक्षणसँग जोड़िएको महत्वपूर्ण अवधारणा हो। माटो प्रकृतिको अमूल्य सम्पत्ति हो। पृथ्वीमा जीवन सम्भव बनाउन माटोको महत्वपूर्ण भूमिका छ। कृषि उत्पादन, वनस्पति वृद्धि, पानीको संचय, जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम राख्न माटो अपरिहार्य छ। माटोले बिरुवालाई आवश्यक पोषक तत्व उपलब्ध गराउँछ। नाइट्रोजन, फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेजियम जस्ता तत्वहरू बिरुवाको वृद्धि र

विकासका लागि आवश्यक हुन्छन्। यी सबै तत्वहरूको स्रोत माटो नै हो। त्यसै गरी माटोले पानी सञ्चय गरेर बिरुवालाई आवश्यक पर्ने कुराहरू प्रदान गर्छ। वर्षाको पानीलाई जमिनभित्र सोच्न पुनर्वरण गर्न पनि माटोले महत्वपूर्ण भूमिका खेल्छ। यदि माटो स्वस्थ छैन भने उत्पादन घट्छ, खाद्य गुणस्तर कमजोर हुन्छ र वातावरणीय समस्या बढ्न थाल्छ। त्यसैले माटोको संरक्षण गर्नु मानव जीवनको संरक्षण गर्नु सरह हो। स्वस्थ माटो भन्नाले पर्याप्त पोषक तत्व, जैविक पदार्थ, सूक्ष्म जीव र उचित भौतिक संरचना भएको माटोलाई जनाइन्छ। श्रोता, स्वस्थ माटोमा पानी धारण गर्ने क्षमता राम्रो हुन्छ, हावाको आवागमन सहज हुन्छ र बिरुवाको जरा सजिलै फैलिन सक्छ। स्वस्थ माटोका मुख्य विशेषताहरू हुन् श्रोता, पर्याप्त जैविक पदार्थको उपस्थिति, आवश्यक पोषक तत्वको सन्तुलन, पानी धारण गर्ने क्षमता, लाभदायक सूक्ष्म जीवहरूको सक्रियता, माटो क्षयकरणको न्यून जोखिम, वातावरणीय परिवर्तन सहन सक्ने क्षमता। यस्तो माटोले उत्पादन बढ़ाउनका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्याउँछ। स्वस्थ माटो र स्वस्थ खाना बीचको सम्बन्ध हेर्न पर्दा श्रोता, हामीले खाने अन्न, फलफूल र तरकारीहरूको गुणस्तर प्रत्यक्ष रूपमा माटोको स्वास्थ्यसँग सम्बन्धित हुन्छ। यदि माटोमा आवश्यक पोषक तत्व पर्याप्त छन् भने उत्पादन हुने खाद्य वस्तुहरू पनि पोषणयुक्त हुन्छन्। उदाहरणका लागि फलाम, जिंक, क्याल्सियम र अन्य सूक्ष्म पोषक तत्वहरूले भरिपूर्ण माटोमा उत्पादन भएको अन्नमा पनि यस्ता तत्वहरू पर्याप्त मात्रामा पाइन्छन्। तर यदि माटो कमजोर छ भने उत्पादन भएको खाद्य वस्तुमा पोषणको मात्रा घट्न सक्छ। यसले मानिसमा कुपोषण, रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने तथा विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याउन सक्दछ। त्यसैले स्वस्थ खाना उत्पादन गर्न स्वस्थ माटो आवश्यक हुन्छ। प्रिय श्रोता साथी, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी संसार, अनि हामी कुरा गरिरहेका छौं स्वस्थ माटो, स्वस्थ खाना, दिगो भविष्यको चाहना विषय। त यस विषय अझ हामी अगाडि कुरा गर्नेछौ। फेरि पनि एकछिन मनोरञ्जन लिऊ यो गीत सुनेर।

प्रिय श्रोता साथी, यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी संसार, अनि आजको हाम्रो विषय छ स्वस्थ माटो स्वस्थ खाना दिगो भविष्यको चाहना विषय। त अगाडि कुरा गर्ने क्रममा माटो क्षयीकरणका कारणहरू के हुन् भन्दा श्रोता, आज विश्वभर माटोको गुणस्तर घट्दै गएको छ। यसका विभिन्न कारणहरू छन्: अत्याधिक रासायनिक मलको प्रयोग, उत्पादन बढाउने उद्देश्यले रासायनिक मलको अत्याधिक प्रयोग गर्दा माटोको प्राकृतिक संरचना बिग्रिन्छ, यसले सूक्ष्म जीवहरूको संख्या घटाउँछ र माटोको उर्वरा शक्ति पनि कम हुने गर्छ। त्यसै गरी विषादीको अत्याधिक प्रयोगले पनि हानि पुर्याउन सक्छ। कीटनाशक र विषादीले हानिकारक किरा मात्र होइन लाभदायक जीवाणु तथा सूक्ष्म जीवहरूलाई पनि नष्ट गर्छ। यसरी नै वन फाँडनीका कारण पनि माटोको माथिल्लो उर्वर तह बगेर जान्छ, जसले माटो क्षयीकरणको समस्या बढाउँछ। जलवायु परिवर्तनले पनि माटोको शक्तिहरूलाई कमजोर गर्छ। अत्याधिक वर्षा, बाढ़ी, खडेरी र तापक्रम वृद्धिले माटोको गुणस्तरमा नकारात्मक प्रभाव पार्छ। यसरी नै बारम्बार एउटै बाली लगाउने, अत्याधिक जोत्ने वा माटोलाई आराम नदिने प्रवृत्तिले पनि माटो कमजोर बनाउँछ। श्रोता, स्वस्थ माटोका लागि अप्नाउनु पर्ने उपायहरू के हुन् त श्रोता? जैविक मलको प्रयोग, गोबर मल, कम्पोस्ट मल, हरियो मल तथा अन्य जैविक पदार्थहरूको प्रयोगले माटोको उर्वरा शक्ति बढाउँछ। बाली चक्र प्रणाली पनि माटोको उर्वरा शक्ति बढाउन धेरै मदत पुर्याउँछ। हरेक वर्ष फरक फरक बाली लगाउँदा माटोमा पोषक तत्वहरूको सन्तुलन कायम रहन्छ। रूखहरूले माटोलाई कटानबाट जोगाउँछ र जैविक पदार्थ उपलब्ध गराउँछ। संरक्षण भूमि कृषिले पनि माटोलाई उर्वरा शक्ति बढाउन धेरै मदत पुर्याउँछ। कम जोताई, मिल्चिङ तथा वर्षाको पानी संरक्षण जस्ता अभ्यासले माटोको स्वास्थ्य सुधार गर्छ। आवश्यकता अनुसार मात्र मल तथा विषादी प्रयोग गर्नुपर्छ। विश्वको बढ्दो जनसंख्यालाई पर्याप्त खाना उपलब्ध गराउनु आजको प्रमुख चुनौती हो। खाद्य सुरक्षाको आधार नै स्वस्थ माटो हो। यदि माटोको गुणस्तर निरन्तर घट्दै गयो भने कृषि उत्पादनमा कमी आउँछ। यसले खाद्यान्न अभाव, मूल्य वृद्धि र भोकमारीको जोखिम बढाउन सक्छ। हजुर श्रोता, संयुक्त राष्ट्र संघका अनुसार विश्वको करिब एक तिहाई माटो कुनै न कुनै रूपमा क्षयीकरणको समस्याबाट प्रभावित भएको छ। त्यसैले खाद्य सुरक्षाको सुनिश्चितताको लागि माटो संरक्षण अत्यन्त आवश्यक छ। स्वस्थ खाना मानव जीवनको आधार हो। सन्तुलित तथा पोषणयुक्त भोजनले शरीरलाई आवश्यक ऊर्जा, भिटामिन, खनिज पदार्थ र प्रोटिन उपलब्ध गराउँछ। अनि स्वस्थ खानाका फाइदाहरू हेर्न पर्दा श्रोता, रोग प्रतिरोधात्मक क्षमता वृद्धि, शारीरिक तथा मानसिक विकास, मुटु रोग, मधुमेह र मोटोपनको जोखिम कम गर्ने गर्दछन्। यसले कार्यक्षमतामा वृद्धि गर्छ, स्वस्थ र दीर्घ जीवन दिने गर्दछन्। स्वस्थ खाना उत्पादनको शुरूआत स्वस्थ माटोबाट नै हुन्छ। श्रोता, दिगो कृषि र यसको महत्व हेर्न पर्दा, दिगो कृषि भन्नाले वातावरणीय सन्तुलन कायम राख्दै दीर्घकालीन रूपमा उत्पादन गर्न सकिने कृषि प्रणालीलाई जनाउँछ। दिगो कृषिका विशेषताहरू बुझ्न पर्दा, प्राकृतिक स्रोतहरूको संरक्षण गर्नुपर्दछ, माटोको स्वास्थ्य सुधार गर्नुपर्छ, पानीको उचित व्यवस्थापन हुन अति नै आवश्यक छ। यसै गरी जैविक विविधताको संरक्षणले पनि दिगो कृषिलाई फाइदा पुग्दछ, किसानको आर्थिक सशक्तिकरणमा पनि मदत पुर्याउने गर्दछ। दिगो कृषि अपनाउँदा भविष्यका पुस्ताले पनि पर्याप्त खाद्य स्रोत प्राप्त गर्न सक्छन्। हो श्रोता, जलवायु परिवर्तन र माटोका कारण धेरै ठूलो समस्या परिरहेको छ। जलवायु परिवर्तनले माटोमा गम्भीर असर पारिरहेको छ। अत्याधिक वर्षा, बाढ़ी, पहिरो र खडेरीका कारण माटो कटान तथा क्षयीकरण बढ़ेको छ। तर स्वस्थ माटोले जलवायु परिवर्तनको प्रभाव कम गर्न सहयोग गर्छ। जैविक पदार्थयुक्त माटोले कार्बन सञ्चय गरेर हरित गृह ग्यासको मात्रा घटाउन मदत पुर्याउँछ। त्यसैले माटो संरक्षण जलवायु परिवर्तन विरूद्धको प्रभावकारी उपाय पनि हो। यसमा किसानहरूको भूमिका हेर्न पर्दा, किसानहरू माटोका वास्तविक संरक्षण हुन् भन्न सकिन्छ, किनकि उनीहरूको सचेतना र जिम्मेवारीले माटोको भविष्य निर्धारण गर्छ।
किसानहरूले जैविक मल प्रयोग गर्ने बानी बसाउनु पर्दछ, बाली चक्र अपनाउनु पर्दछ, विषादीको प्रयोग घटाउने काम गर्नुपर्दछ, पानीको संरक्षण गर्नुपर्दछ, त्यसै गरी कृषि वन प्रणाली अपनाउने बानी पनि अति नै आवश्यक छ। यस्ता उपायहरू अवलम्बन गरे पक्कै पनि माटोलाई एक स्वस्थ माटोका साथै सुन्दर जीवन पनि दिन सकिन्छ। यसमा सरकार र समुदायको पनि त्यतिकै भूमिका छ। श्रोता, माटो संरक्षण केवल किसानको जिम्मेवारी मात्र होइन, सरकार, समुदाय, विद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्र सबैको महत्वपूर्ण भूमिका हुन्छ। सरकारले माटो परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ, किसानलाई तालिम प्रदान गर्नुपर्ने हुन्छ, त्यसै गरी जैविक कृषि प्रवर्धन गर्ने, संरक्षणमुखी कृषि नीतिहरू लागू गर्ने जस्ता कार्यक्रमहरू सरकारले गर्नुपर्ने हुन्छ। त्यसरी नै समुदायले वृक्षरोपण अभियान सञ्चालन गर्ने, वातावरण संरक्षणमा सक्रिय सहभागिता जनाउने, स्थानीय खाद्य प्रणालीलाई प्रोत्साहन गर्ने कार्यहरू गर्न सक्छन्। यी कार्यहरू हाम्रा भावी पुस्ताका लागि हाम्रो जिम्मेवारी हो। हजुर श्रोता, हामीले आज प्रयोग गरिरहेको माटो केवल हाम्रो मात्र सम्पत्ति होइन, यो भावी पुस्ताको पनि साझा सम्पत्ति हो। यदि हामीले आज माटोको संरक्षण गरेनौं भने भोलिका पुस्ताले उर्वर भूमि, स्वच्छ वातावरण र पर्याप्त खाद्यान्न अवश्य पनि पाउने छैनन्। त्यसैले हरेक नागरिकले वातावरण मैत्री व्यवहार अपनाउने, खाद्य वस्तुको अपव्यय रोक्ने, जैविक उत्पादनलाई प्रोत्साहन गर्ने, माटो संरक्षण सम्बन्धी चेतना फैलाउने जस्ता कार्यहरू गर्नुपर्दछ।

प्रिय श्रोता, यो हो कार्यक्रम नारी संसार अनि हामी कुरा गरिरहेका छौ स्वस्थ माटो स्वस्थ खाना दिगो भविष्यको चाहना विषय आजको यो कार्यक्रम। हजुर श्रोता, स्वस्थ माटो स्वस्थ खाना दिगो भविष्यको चाहना आजको आवश्यकता मात्र होइन, मानव सभ्यताको दीर्घकालीन अस्तित्वसँग जोड़िएको विषय हो। स्वस्थ माटोले पोषणयुक्त खाना उत्पादन गर्छ, स्वस्थ खानाले स्वस्थ समाज निर्माण गर्छ र स्वस्थ समाजले दिगो तथा समृद्ध भविष्यको आधार तयार गर्छ।

संरक्षण गर्नु भनेको कृषि वातावरण अर्थतन्त्र र मानव स्वास्थ्यको संरक्षण गर्नु हो। त्यसैले माटोको महत्व बुझ्दै यसको संरक्षण र दिगो उपयोगमा हामी सबैले साझा जिम्मेवारी वहन गर्नुपर्छ। आउनुहोस् स्वस्थ माटोको संरक्षण गरौं, स्वस्थ खानाको प्रवर्तन गरौं र भावी पुस्ताका लागि सुरक्षित समृद्धि तथा दिगो भविष्य निर्माणमा योगदान पुर्याउं। यही नै आजको पुस्ताबाट भोलिको पुस्तालाई दिन सक्ने सबैभन्दा ठूलो उपहार हो।

हजुर श्रोता, हामीले दैनिक रूपमा खाने खाना केवल हाम्रो भोक मेटाउने साधन मात्र होइन, यो हाम्रो स्वस्थ वातावरण, संस्कृति र अर्थतन्त्रसँग प्रत्यक्ष रूपमा जोड़िएको विषय पनि हो। जब हामी स्थानीय स्तरमा उत्पादन गरिएका मौसम अनुसार उपलब्ध र ताजा खाद्य सामग्रीको प्रयोग गर्छौं, तब हामी स्थानीय किसानहरूको आय आर्जनमा सहयोग पुर्याउनका साथै वातावरण संरक्षणमा पनि योगदान दिइरहेका हुन्छौं। दिगो ग्यास्ट्रोनोमीले जैविक विविधताको संरक्षण, खाद्य सुरक्षाको प्रवर्धन तथा खाद्य फोहोरको न्यूनीकरणमा विशेष जोड़ दिन्छ। आज विश्वभर खाद्य नै खेर जाने समस्या धेरै नै बढ़ेको छ। हजुर श्रोता, महिलाहरूको भूमिका दिगो खाद्य प्रणाली निर्माणमा अत्यन्त महत्वपूर्ण छ। परिवारको पोषण व्यवस्थापनदेखि कृषि उत्पादन, खाद्य प्रशोधन र संरक्षणसम्म महिलाहरूको सक्रिय सहभागिता रहँदै आएको छ। त्यसैले दिगो ग्यास्ट्रोनोमीको अवधारणालाई सफल बनाउन महिलाको ज्ञान, सीप र नेतृत्वलाई अझ बढ़ी प्रोत्साहन गर्नुपर्छ। आजको दिनले हामी सबैलाई स्वस्थ माटो, स्वस्थ खाना र स्वस्थ जीवनशैली बीचको गहिरो सम्बन्धलाई बुझ्न प्रेरित गर्छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिने, मौसमी फलफूल तथा तरकारीको प्रयोग गर्ने, खाद्य फोहोर कम गर्ने र वातावरण मैत्री जीवनशैली अपनाउने हो भने हामीले दिगो भविष्य निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छौं।

हस्त श्रोता, आजलाई भने यति नै। फेरि पनि यहाँहरू समक्ष भेटघाट त अवश्य हुनेछ। तबसम्मलाई म यस कार्यक्रमकी संचालिका गौरी आजलाई भने यहाँहरूबाट विदा माग्न चाहन्छु। नमस्ते।

श्रोताले अहिले सुनिरहनु भएको थियो कार्यक्रम नारी संसार यो आकाशवाणी गान्तोक हो। साथै यसमै श्रोताले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता हामी उपस्थित भएका छौं विभिन्न हिन्दी फिल्मी गीतहरू साथ। आउनुहोस् सर्वप्रथम सुन्नुहोस् फिल्म अहमबाट कलाकार जावेद अलीको स्वरमा यस पहिलो गीतलाई।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार अनुराग साइकिया अनि साथीहरूको स्वरमा फिल्म डेढ भिगा जमीनबाट भने आउनु श्रोता कार्यक्रमको अघिल्लो गीत सुनौ फिल्म लस्टबाट कलाकार श्रेया घोषालको स्वरमा।

यस गीतलाई श्रोताहरूले सुनिरहनु भएको थियो कलाकार विशाल मिश्र अनि श्रेया घोषालको स्वरमा फिल्म क्रैक जितेगा तुझिएगाबाट आउन श्रोता अन्तिम गीत सुनाउन लागिरहेका छौं फिल्म वनवासबाट कलाकार विशाल मिश्र पलक मुछाल अनि मिथुनको स्वरमा

हस्त श्रोता, कलाकार विशाल मिश्र, पलक मुछाल अनि मिथुनको स्वरमा रहेको यस गीतको साथ विभिन्न हिन्दी गीतहरू सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। त श्रोता, हामीले उपस्थित भएका छौं कलाकार फुर्सोङ लेप्चाको स्वरमा विभिन्न लेप्चा लोकगीतहरू। त सर्वप्रथम हजुरहरू सम्पूर्णलाई कार्यक्रममा हार्दिक स्वागत तथा अभिवादन जनाउँदै सुनाउन लागिरहेका छौं कलाकार फुर्सोङ लेप्चाको स्वरमा यस पहिलो लेप्चा लोकगीतलाई। ताउनो श्रोता, सुनौ यो गीत।

लेप्चा लोकगीत सुनाउने क्रम यही समाप्त हुँदछ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता, अब प्रस्तुत छ एनसीईआरटी माथि एक प्रायोजित कार्यक्रम।

0: फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
0: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोता हामीले उपस्थित भएका छौं विभिन्न नेपाली देशभक्ति गीतहरू। त सर्वप्रथम आउनु श्रोता सुनौ कलाकार रमला राईको स्वरमा यस नेपाली देशभक्ति गीतलाई।

श्रोताहरूले यस नेपाली देशभक्ति गीतलाई सुनिरहनु भएको छ। कलाकार नारायण राय, रंजिता सेवा अनि साथीहरूको स्वरमा वकेशनमा आकाशवाणीको खरसाङ केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ नेपाली भाषामा समाचार। कृपया एकैछिन प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

0: आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौं। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब अशोक चरस्याबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप मजबूत बनाउन आज पेरिसमा फ्रान्सका प्रमुख व्यापारिक नेताहरूसँग उच्च स्तरीय बैठक गर्नुहुनेछ। जी सात शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि पाँच दिने मध्य प्रदेश र उड़ीसाको भ्रमण गर्दै हुनुहुन्छ। झारखण्डमा राज्यसभाका दुई सीटका लागि मतदान जारी छ र युवा मामिला तथा खेल मन्त्री मनसुख मण्डाविया विगत एक दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल जस्ता क्षेत्रहरूमा युवाहरूका लागि अवसरहरू विस्तार

0: राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि मध्यप्रदेश र उडिसाको पाँच दिने भ्रमणमा हुनुहुन्छ। उहाँको भ्रमणको पहिलो दिन आज इन्दोर हवाई अड्डामा उहाँको भव्य स्वागत प्रदेशका राज्यपाल मंगुभाई पटेल र मुख्यमन्त्री डाक्टर मोहन यादवले गर्नुभयो। इन्दोरमा राष्ट्रपति द्रौपदी मुर्मूले बैतुलमा आध्यात्मिक जागृतिद्वारा आदिवासी समुदायको सशक्तिकरण कार्यक्रममा भाग लिनुभयो। उहाँले ब्रह्म कुमारीले गरेको पहलको प्रशंसा गर्दै यसले आदिवासी समुदायलाई देशको विकासमा महत्वपूर्ण भूमिका खेल्दै गरेको बताउनुभयो। उहाँले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीलाई उद्धृत गर्दै भारत केवल भूमिको टुकड़ा होइन तर एक जीवित राष्ट्र हो भनी बताउनुभयो। राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो गृह राज्यको दुई दिवसीय भ्रमणमा भोलि दिउँसो उडिसा जानुहुनेछ। एक रिपोर्ट।
1: 2047 विकसित भारत बनाने के लिए हम सोचे हैं। पूर्वतन प्रधानमंत्री अटल बिहारी वाजपेयी कहते थे, ये देश एक जमीन का टुकड़ा नहीं है, जीता जागता राष्ट्र पुरुष है। राष्ट्र पुरुष का प्रत्येक अंग हिमालय से लेकर के कन्याकुमारी तक अक्षत होना चाहिए, क्षति नहीं होना चाहिए। ऐसे ही ये भारत में रहने वाले जनता, कोई भी समाज पीछे ना रह जाए।
0: झारखण्डमा राज्यसभाका दुई सीटका लागि मतदान जारी छ, जसमा झारखण्ड मुक्ति मोर्चाका उम्मेद्वार वैद्यनाथ राम, कंग्रेस उम्मेद्वार प्रणव झा र स्वतन्त्र उम्मेद्वार परिमल नाथवानी चुनावी मैदानमा छन्। केन्द्र सरकारले वित्त वर्ष 2026-27 26,000 किलोमिटर ग्रामीण सड़क निर्माण गर्नेछ। ग्रामीण विकास मन्त्रालय अनुसार प्रधानमन्त्री ग्रामीण सड़क योजना र सम्बन्धित ग्रामीण सम्पर्क पहलहरू अन्तर्गत ग्रामीण सड़कहरूको निर्माणका लागि 18,900 करोड़ रूपियाँ भन्दा अधिक आवंटन गरिएको छ। कलकत्ता उच्च न्यायालयले आज पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्र बोसको निर्णयमा कुनै पनि अन्तरिम राहत दिनदेखि अस्वीकार गरेको छ, जसमा तृणमूल कंग्रेसका विधायक रीता व्रत बनर्जीलाई विधानसभामा विपक्षी दलको नेताको रूपमा नियुक्ति गरिएकोलाई चुनौती दिएको थियो। युवा तथा खेल मामिला मन्त्री मनसुख मण्डाविया विगत एक दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल, स्वास्थ्य र नागरिक सहभागिताको क्षेत्रमा युवाहरूका लागि अवसरहरूमा विस्तार गरिरहेको बताउनु भएको छ। एक राष्ट्रिय दैनिकमा प्रकाशित लेखमा मन्त्री महोदयले देशका युवाहरूलाई अमृत पुस्ता बताउनु भएको छ, जसले वर्ष 2047 विकसित भारतको यात्राको नेतृत्व गर्नेछ। उहाँले अझ भन्नुभएको छ, यो लेखले प्रधानमन्त्री नरेन्द्र मोदीको दृढ़ विश्वासलाई प्रतिविम्बित गर्दछ। यो समाचार हाम्रो युट्यूब च्यानल @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब मुख्य समाचार एकचोटि फेरि। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फ्रान्स आर्थिक र औद्योगिक सहयोगलाई थप मजबूत बनाउन आज पेरिसमा फ्रान्सका प्रमुख उद्यमीहरूसँग एउटा उच्च स्तरीय बैठक गर्नुहुनेछ। G7 शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले कृत्रिम बुद्धिमत्ताको सुरक्षित समावेशी र मानव केन्द्रित विकासको आह्वान गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले आजदेखि पाँच दिने मध्यप्रदेश र उडिसाको भ्रमण गर्दै हुनुहुन्छ। झारखण्डमा राज्यसभाका दुई सीटका लागि मतदान जारी छ र युवा अनि खेल मामिला मन्त्री मनसुख मण्डाविया विगत एक दशकमा भारतले शिक्षा, कौशल विकास, उद्यमशीलता, खेल जस्ता क्षेत्रमा युवाहरूका लागि अवसरहरू विस्तार गरिरहेको बताउनु भएको छ। अहिलेलाई समाचार पूरा भयो। अर्को समाचार लिएर हामी 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: मिडमेव 213.67 मिटरको 1404 किलोहर्जमा यो आकाशवाणीको गान्तोक केन्द्र हो।
3: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
4: गत 30 मईदेखि 28 जून 2026 बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
3: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
4: 1 जुलाई 2026 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
3: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
4: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
2: हजुर श्रोता, हामी फेरि पनि उपस्थित भइसकेका छौं।

श्रोताहरूले सुनिरहनु भएको छ आकाशवाणीको गान्तोक केन्द्रबाट कलाकार अरूणा लामा अनि साथीहरूको स्वरमा यस नेपाली देशभक्ति गीतलाई अब केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट सम्प्रसार गरी सुनाउनेछौ। समाचार कृपया केही क्षण प्रतीक्षा गर्नुहोस्। सुन्दै गर्नुहोस् आकाशवाणी गान्तोक।

नमस्कार। मिडियमवेभको 213.67 मिटर तदनुसार 1404 किलो हर्जमा हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। यसका साथै 103 मेगा हर्ज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुरले हामीलाई सुनिरहनु भएको छ। समय यसबेला अपरान्हको ठिक 3:57 भइसकेको छ। यहाँहरूलाई आज राति 10:30 प्रसारण गरिने कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुनाउनेछौ कार्यक्रम शौर्यगाथा। 4:30 समय हो लेप्चा भाषाको कार्यक्रम तुङकुङ तुलातको, जसमा आज सुन्नुहुनेछ याङ्की डोमा लेप्चाको स्वरमा केही गीत, अनि सिक्किमका युवा पोडकास्टर टाँसी छितेन लेप्चासँग लिएको एक अन्तर्वार्ता। 5 श्रोतहरूले सुनाउनेछौ लिम्बु भाषाको कार्यक्रम नोसिचान, जस अन्तर्गत प्रथममा समाचार, त्यसपछि रेणु लिम्बुको आवाजमा रहेको केही गीत, अनि एक वार्ता, विषय छ लागू पदार्थ र स्वास्थ्य। श्रोता यसैगरी 5:30 प्रस्तुत गर्नेछौ सिक्किमे भोटिया भाषाको कार्यक्रम पानगनमेन्टो, जसमा यहाँहरूले सुन्नुहुनेछ मेन्नोम प्रार्थना अनि कर्मा लाभसोङ र साथीहरूको आवाजमा रहेको केही गीत, त्यसपछि दिगो ग्यास्ट्रोनोमी दिवसमा एक वार्ता, विषय छ दिगो ग्यास्ट्रोनोमी र सांस्कृतिक सम्पदा। 6 यहाँहरूलाई हामी सुनाउनेछौ आकाशवाणीको दिल्ली केन्द्रबाट हिन्दी समाचार, अनि 6:05 समय हो यस केन्द्रको दैनिक ग्रामीण कार्यक्रमको। 6:40, 45 अनि 50 सुनाउनेछौ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा, भने 6:55 हिन्दीमा एक वार्ता, यसैगरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत रहेको छ। एफएम कञ्चनजंघामा भने मीडियम वेभमा 7:10 सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट सरकारको 12 पूरा भएको अवसरमा एनएसडी र आकाशवाणीद्वारा विरासत विशेष श्रृंखला। 7:25 सुन्नुहुनेछ नेपाली समाचार, त्यसपछि पाश्चात्य संगीतको कार्यक्रम रहनेछ 7:35। श्रोता यसैगरी साँझको 8:05 हामी सुन्नुहुनेछौ हबीब वाली मोहम्मद र हंसराज हंसको आवाजमा रहेको केही गीत गजल, 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट, 9:30 कार्यक्रम देशव्यापी अन्तर्दृष्टि रहेको छ भने रात्रिको 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। यसैगरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता अब प्रस्तुत छ कार्यक्रम शौर्यगाथा।

0: नमस्कार श्रोता, सधैँ झैं साँझ पख आकाशवाणी गान्तोकबाट प्रसारण गरिने यसै ग्रामीण कार्यक्रम सुनेर बस्नुहुने हाम्रा तमाम रेडियो प्रेमी श्रोता मित्रहरूमा म कार्यक्रम सञ्चालकको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन। श्रोता, सधैँ पनि हरेक साँझ हामी ग्रामीण कार्यक्रम मार्फत श्रोताहरूलाई ग्रामीण भेगका विभिन्न जानकारीहरू लिएर उपस्थित हुने गर्दछौ। त श्रोता, आज पनि हामी ग्रामीण भेगमा रहेर आफ्नो मेहनत र परिश्रमले उद्योग धन्दा गर्दै आउनुहुने एक मेहनती किसान दाजुलाई हामीले स्टुडियो निम्ताएका छौँ। उहाँसँग उहाँले आफ्नो जीवनमा गर्नुभएका अनुभवहरू हजुरहरू समक्ष साझा गराउनेछौ। आउनुहोस्, उहाँसँग कुराकानी गरौँ। सर्वप्रथम त हजुरलाई हाम्रो यस कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्कार।
0: हजुर, तपाईँ कहाँदेखि हुनुहुन्छ? हाम्रा श्रोताहरूलाई आफ्नो परिचय छोटकरीमा बताइदिनुहोस् न।
1: नमस्कार, म यहाँ सुँगुर पालनको कुराकानीहरू गरेर जाँदैछु। अब यो सुँगुर पालन चाहिँ मैले बोल्दैछु कि यहाँ आकाशवाणी गान्तोकबाट।
0: हजुर, आज हामी माझ रालङ नामलुङ दक्षिण सिक्किम निवासी एक मेहनती किसान दाजु उपस्थित हुनुहुन्छ। उहाँसँग हामी उहाँले गाउँमा बसेर के कस्तो व्यवसाय गरेर आफ्नो जीविका निर्वाह गर्दै आइरहनु भएको छ, यस विषयमा हामी उहाँसँग कुराकानी गरेर हजुरहरूलाई जानकारी प्रस्तुत गर्नेछौ। अहिले गाउँठाउँमा रहेर के व्यवसाय गर्नुहुँदैछ, हाम्रा श्रोताहरूलाई बताइदिनुहोस् न।
1: उहाँसँग म सुँगुर पालन कुराहरु गर्दै जाँदैछु। अब सुँगुर पालन चाहिँ कस्तो हुन्छ भनेदेखि,
0: हजुरले अहिले गाउँमा रहेर सुँगुर पालन व्यवसाय गर्नुहुँदैछ?
1: हजुर हजुर।
0: र तपाईँले यो व्यवसाय कहिले सुरु गर्नु भएको त?
1: सुरु गरेको त मैले अहिले भन्दा निकै 12-15 वर्ष अगाडिको कुरा हो, मैले गर्दै लिएको। तर फर्स्टमा चाहिँ मैले अब एउटा दुईटा पालन गरी हेर्यो, बुच्चा बुनी, मैले बच्चा पारेर पनि बेच्यो, बच्चा बनायो, सुँगुर बुच्चा राख्यो।
0: हजुर, तपाईँले 10-15 वर्ष अगाडिदेखि सुँगुर पालन व्यवसाय गर्दै आउनुहुन्छ?
1: हजुर हजुर।
0: त्यो भन्दा अगाडि तपाईँ के गर्नुहुँदै थियो 10-15 वर्ष भन्दा अगाडि?
1: त्यो भन्दा अगाडि चाहिँ मेरो काम थिएन, अब सुँगुर पालन पनि जानेको थिएन, पैसा रुपियाँ दुःख थियो।
0: हजुर,
1: अब रोजगारी खेतालापा जाँदा बेसी पाएको 3 रुपियाँ त्यस्तै थियो।
0: पहिले चाहिँ त्यस्तो खालको कम्ती रोजगारमा तपाईँले काम गर्नु?
1: पहिला चाहिँ त्यस्तो दुःख थियो, अन्त सुँगुर किन्ने त पैसै हुँदैन थियो, काट्नु गयो, त्यस्तै अब किबीको हिसाब हुन्थ्यो। उहिले त अहिले त सबै मिसिनले खसेर लगिहाल्यो, दुःख थियो उहिले।
0: हजुर,
1: अन्त हाते आराले काट्दा चाहिँ हामीले 6 रुपियाँ किबी त्यस्तै दिन्थ्यो। पिछाडि त्यसो गर्दै काट्दै जाँदा चाहिँ 14 रुपियाँ किबी, 15 रुपियाँ पुग्यो। अहिले अब किबीको 300-400 पुगिसक्यो।
0: हजुर,
1: तर अहिलेको पैसा भ्यालु छैन। अहिले एकछिन 2-3 ढाँचा लगेर बजारमा गयो भने 1 झोला सौदा पनि आउँदैन।
0: हजुर, तपाईँले पहिले यस्तै गाउँ ठाउँमा गएर काठ काटेर दुःख गर्नुहुँदै थियो, बेसी दुःख भयो भनेर त्यहाँदेखि सुँगुर पालन व्यवसाय सुरु गर्नुभयो?
1: पिछाडि त्यसो गर्दै जाँदा म सुँगुर पालन अलिक बीचमा मैले ग्याप गरेर छोड्दियो, काठै काटेर हिँड्यो, खेतालापात गरे, त्यसो गरेर मैले नानीहरू पढायो हुर्कायो। अहिले मेरो एउटा छोरी छ, एउटा त खोस्यो, एउटा छोरी अब 12 पढ्दैछ।
0: हजुर हजुर, यही सुँगुर पालन व्यवसायले गर्दैछ।
1: हजुर, अहिले फेरि बीचमा चाहिँ मैले फेरि थाली हेरेको, अहिले मलाई त्यति साह्रो हानि नोक्सान त भएको छैन
0: यो सुँगुर पालन।
1: हजुर हजुर, हुँदैछ।
0: यो सुँगुर त हजुरले अहिले कस्तो खालको प्रजातिको पाल्नु भएको छ?
1: सुँगुर त मैले अब ठुलो बोरावाला

0: बन्छ, यो बेलैती सुँगुर बन्छ, ठ्याबार बन्छ। ठ्याबार चाहिँ अब अलिक सानो खालको,
1: हजुर।
0: ठुलो चाहिँ अब रातो खालको, निकुर सेतो खालको, त्यो चाहिँ ठुलो हुँदो रहेछ। त्यो चाहिँ 8 महिना 9 महिनामा चाहिँ 150 केजी 170 केजी सामान हुन्छ,
1: छिटो बढ्छ,
0: छिटो हुन्छ। त्यो चाहिँ अब सानो खालको चाहिँ वर्षा दिनमा पनि हुँदैन, त्यस्तै दुःख गरेर ल्याउँदैछ।
1: हजुर हजुर।
0: तर यस्तै गरेर मैले नानीहरू
1: आफ्नो जीविका चलाउँदै हुनुहुन्छ।
0: जा बिसन मर परमा लुगा फाटा लाउनुदेखि घर चाल्नु सबै मेरो यसबारै जाँदैछ।
1: हजुर। र तपाईँले यो सुँगुर पालन गर्ने जानकारी, यो ज्ञान चाहिँ कहाँबाट पाउनुभयो?
0: यो चाहिँ अर्काको बारा मैले सिकेको। हजुर।
1: कसैको देख्नुभयो?
0: हजुर, कसैकोमा देखेर। यसो कसैले त भुइँ हिलोमा सुँगुर पालेको पनि देख्यो, वरिपरि दिवल लगाएर। तर पछाडि अर्काले त्यसो गर्दै पाल्दै जाँदा चाहिँ टाँडे खोर बनाउँदो रहेछ। ओहो, अन्त मैले पनि सिकेँ त्यहाँबाट। अब टाँडे खोर बनाउँदा चाहिँ भाकल चाहिँदो रहेछ, रुखको काट, आरा काटेको काठको भाकल चाहिँदो रहेछ। भाकल बिछायो, वरिपरि भाकल ठोक्यो, सुँगुर चाहिँ त्यहाँ हाल्यो, हिलो पनि लागेन, बढ्नु पनि छिटो बढ्दो रहेछ,
1: सफा पनि भयो,
0: सफा पनि भयो।
1: हजुर।
0: तर दिनमा एक टाइम चाहिँ अब टाटी सोर्नु पर्छ। यसमा चाहिँ अब पाल्दै जाँदाखेरि दुःख रोग बिमारहरू आयो भने चाहिँ हामी बस्तीकै दबाई गर्छु। अब उहिले त यसो भेटनेरीबाट दबाई पनि हामी जानेको थिएन, भेटनेरी अफिस पनि चिनेको थिएन। अन्त बस्तीकै यस्तो दबाईहरू गऱ्यो, जाति पनि हुन्थ्यो, मर्ने मरिजान्थ्यो, यस्तो चलन थियो उहिले चाहिँ।
1: हजुर। र तपाईँले अहिले हालचालमा चाहिँ कतिवटा जस्तो पाल्नु भएको छ?
0: अहिले मैले 10-15 हालेको छु, फेरि अब सुरु गरेको,
1: फेरि नयाँ
0: नयाँ
1: पहिलेको बेचिसकेर फेरि अर्को सुरु।
0: हजुर हजुर। अझै म बढाउँदै लैजाउँ भनेर
1: 10-15 तपाईँको खोरमा छ?
0: हजुर हजुर।
1: यो चाहिँ कस्तो प्रजातिको छ अहिले?
0: यो चाहिँ मैले ठुलै खालको सुँगुर पालेको छ। हजुर, ठुलै खालको पालेको छ, अहिले रोग बिमार पनि लागेको छैन, राम्रै हुँदैछ।
1: हजुर हजुर। यो सुँगुर पाल्नु पर्दाखेरि पहिले त त्यसको खोरको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसको खोर चाहिँ तपाईँले कस्तो पाराले बनाउनु भएको छ?
0: खोर हामीले अब यस्तो सानो सानो किचन घर जस्तो चार पाटे बनाउँछु, वरिपरि बाकल ठोक्छु, बीचमा सुत्ने बाकल ठोक्छु, खुट्टा नछिर्ने गरेर। अब खुट्टा छिर्यो भने चाहिँ धुलमा छिर्यो भने खुट्टा भाँचिहाल्छ, सुँगुर उड्दा सुत्दा खुट्टा छिराउन चाहिँ भएन,
1: बाक्लै ठोक्नु पर्यो।
0: हजुर, बाक्लो बाकल अछाउनु पर्यो, ठोक्नु पर्यो। त्यसमा टाटीहरू जाम भयो भने चाहिँ हामी पानी हाल्छौँ, झाडु लगाउँछु, सफा भइहाल्छ, सुँगुर खाएर आरामले सुत्छ। यस्तो छ। हजुर।
1: र यो सुँगुर पाल्नु पर्दाखेरि कस्तो ठाउँमा चाहिँ राम्रो सजाउँछ सुँगुर
0: पालन चाहिँ? सर, यो सुँगुर पाल्दै जाँदा यो सेपमा चाहिँ सुँगुर हुँदैन, अलिक घामैलो घामले भेट्ने जग्गामा पाल्नुपर्छ सुँगुर चाहिँ, राम्रो हुन्छ।
1: त्यो चाहिँ फर्स्ट आउँछ?
0: हजुर हजुर। सेपमा चाहिँ हुँदैन, सुँगुर बढ्दैन।
1: हजुर। तपाईँले त्यो 10-15 सुँगुर पाल्नको लागि त खोर पनि ठुलै बनाउनु पर्छ?
0: खोर अब त्यस्तै 4 कोठा 5 कोठा बनाउनु पर्छ खोर चाहिँ।
1: हजुर।
0: सानो सिनोमा चाहिँ हुँदैन,
1: त्यसमा बुच्चा भुनी सुँगुर अलगै त्यसरी?
0: हजुर हजुर, राख्नुपर्छ त्यसलाई। भुनी बच्चा ब्याउने अलग्गै, बच्चा ब्यायो भने बच्चालाई अलग्गै, त्यस्तो हुनुपर्छ।
1: बुच्चा भुनी अलग अलग राख्नु पर्यो?
0: हजुर हजुर, अलग्गै हुनु पर्यो, त्यस्तो गर्दै लाँदैछु।
1: र यो तपाईँले सुँगुर पालन गर्नु भएको छ?
0: हजुर।
1: र यो सुँगुर पालन गर्दाखेरि तपाईँले यसलाई खाने है, खोले चारो यसको कसरी व्यवस्था गर्नु भएको छ, के दिनुहुन्छ तपाईँ यसलाई खानेकुरा?
0: चारो हामी यो खानेकुरा चाहिँ अब होटेलतिर पाएन र सिजनमा बन्द भयो, होटेल चलेन भने चाहिँ हामी फ्याक्ट्री रोटीहरू लान्छु,
1: त्यो उब्रेको रोटी,
0: उब्रेको रोटी बेच्छ
1: होटेलहरूले,
0: ठुल्ठुलो बोराको 600-700 दिन्छ। तर गाडी लियो, ट्याक्सीमा हालेर 500 बोरा लगिराख्छु, झारपात काटेर मिसाउँछु, त्यही दिन्छु हामी, यस्तो गरेर चलाउँछ।
1: त्यो होटेलको सब्जीहरू उब्रेको, खाना उब्रेकोसँग चाहिँ झारपात काटेर मिसाएर त्यो दिनुहुन्छ?
0: हजुर, यस्तै दिँदैछु।
1: हजुर,
0: हुन्छ, यस्तै गर्दा पनि,
1: त्यसै गर्दा पनि हुन्छ?
0: हजुर हजुर, चलिरहेछ।
1: हजुर। र यसको स्याहार सुसार गर्ने, यसको रेखदेख गर्नुपर्दा चाहिँ तपाईँ आफै गर्नुहुन्छ कि तपाईँको घर परिवार सबै मिलेरै गर्नुहुन्छ?
0: हजुर, मेरो यो छोरी छ, छोरीले अलिक सघाउँछ, नभए सबै बेसी जस्तो म आफै नै गर्छु, खटिँदैछ,
1: छोरीले सघाउँछ।
0: हजुर हजुर।
1: तपाईँको परिवार कतिजना?
0: परिवार मेरो 3 जना मात्रै छ, छोराछोरी 2 जना, बाउ 1 जना, 3 जना।
1: हजुर हजुर। र सुँगुरलाई त खोरमै राखेर पाल्ने कुरा हो,
0: त्यसलाई
1: त बाहिर लानु मिल्दैन, सधैँ एकै ठाउँ राखिरहनु पर्यो। तपाईँले त्यो खोर अर्को ठाउँ सार्नु पर्दा अथवा त्यो भत्कियो भने बनाउनु पर्दा चाहिँ कहाँ लगेर राख्नु?
0: त्यसलाई भत्किन चाहिँ हात भत्किन अगाडि नै रिपेयरिङ गरिहाल्नुपर्छ।
1: हजुर।
0: लो अब भाँचेर झर्ने रहेछ भन्दा चाहिँ देखियो भने चाहिँ त्यहाँ काटपर लगाएर ठोकिहाल्नुपर्छ, जरी चाहिँ हाल्दैन।
1: हजुर। र यसलाई भिज्नु पनि भएन यो?
0: हजुर हजुर।
1: खोर बनाएपछि छाना पनि लाउनु पर्यो?
0: अब जरी खोरले नाथा खोर भाँचेर झरी भइहाल्यो भने चाहिँ हामी गाउँमा यताउता साथ छिमेकीले मदत माग्छु, एकछिन लु मेरो त सुँगुर यस्तो भयो, लु एकछिन आइदिनुहोस् न हौ, हाल्नु साथी गरिदिनुहोस् न भने त्यसरी गरेर हाल्छौँ हामी।
1: हजुर, सुँगुरले खानेकुरामा चाहिँ कस्तो चाहिँ खान मन पराउँछ? उसले गाउँ बस्तीको यो दाना पानी खान मन पराउँछ कि त्यो होटलबाट ल्याएको रोटी खाना उब्रेको यस्तो बेसी खान्छ कि झारपातहरू अब कसैले त खोले सोले पकाएर यस्तो पनि दिन्छ?
0: हजुर,
1: कस्तो चाहिँ खान चाहिँ राम्रो मन पराउँछ र यसले के चाहिँ खायो भने चाहिँ छिटो फस्टाउँछ?
0: खाना त हजुर यो सुँगुरले जस्तै सुँगुरको जात हो, अब जस्तै पनि खाइहाल्छ। अब मकैको चक्ला भयो, गहुँको भुस भयो, फ्याक्ट्री रोटी भयो, जुठो पातेर भयो, होटेलको भयो, जस्तै दिँदा हुन्छ। अब छैन छैन भने झारपात काटेर ल्याएर मिसाएर सिस्नुहरू पकाएर दिएर हुन्छ।
1: त्यसमा अलिअलि नुन भुसहरू
0: नुन भुसहरू अलिअलि हुनुपर्छ मिसाउने चाहिँ, त्यसरी पनि चल्छ।
1: तपाईँले सुँगुर पालन गर्नुहुँदैछ, त्यसलाई दिने दाना चारो पानी त्यो आफ्नो घरमा उब्जेको उत्पादन जुन खेतीपातीले पुग्छ कि बजारसँगै निर्भर गर्नु?
0: आफ्नो घरकोले त पुग्दैन हजुर,
1: पुग्दैन है,
0: पुग्दैन, होटेलबाट ल्याउनुपर्छ, फ्याक्ट्रीबाट बिग्रेको रोटीहरू तसुटीहरू किन्नु पर्छ, आफ्नो घरकोले त पुग्दैन, साह्रै पर्छ।
1: हजुर, यो स्याहार सुसार गर्न तपाईँ सबै घर परिवार मिलेर जमिजना भएर गर्नुहुन्छ र सुँगुर पालन गर्नु पर्दाखेरि पनि त यो पनि एउटा पशु प्राणी हो, अरू पशु जस्तै हो, त्यसलाई पनि विभिन्न प्रकारको बिमारहरू लाग्छ र तपाईँले महसुस गर्नु भएको बिमारहरू के कस्तो छ यो सुँगुरलाई?
0: अब बिमार आउँदा चाहिँ सर हामी त त्यति एकैचोटि भेटनेरीमा पनि जाँदैन, हामी बेसी जस्तो बस्तीकै दबाई गर्छु। एउटा उनिङको झारा हुन्छ जंगलमा रोकतिरो, त्यो उनिङ ल्याउँछु, ज्याउ मजाले खुर्कायो, त्यसलाई चाहिँ ढुङ्गामा मजाले पिसु, मिम गरेर पिसेर चाहिँ अलिकति एक पेला जस्तो चारोमा चाहिँ त्यो दबाई हालेर चाहिँ दिन्छु हामी,
1: त्यसले घरेलु दबाई पनि
0: हजुर हजुर त्यसले पनि जाती हुन्छ।
1: र त्यसले भएन भने चाहिँ फेरि भेटनेरीसँग
0: गर्नु, त्यसले भएन भएन भने चाहिँ हामी भेटनेरी जान्छु। कति बिमार यो ज्वरो आउने, खोक्ने, डाइरिया हुने त्यस्तो बिमार पनि आउँछ, त्यसले चाहिँ हामी कोही बेला सित्रा पोलेर
1: हजुर
0: सित्रा पोलेर पनि दिन्छु, त्यसरी पनि जाती हुन्छ
1: घरेलु दबाई पनि
0: हजुर हजुर बेसी जस्तो चाहिँ अब घरेलु दबाईले नै जाती बनाउँछ हामी।
1: हजुर हजुर
0: त्यस्तै छ,
1: जाती नभएको खण्डमा भेटनेरी सर्भिस चाहिँ कति टाढो छ
0: तपाईँको?
1: निकै टाढै जानु पर्यो
0: हजुर,
1: भेटनेरी अफिस
0: उहाँहरू आउनुहुन्छ, इन्जेक्सन लगाइदिनुहुन्छ, जाती हुने हुन्छ, इन्जेक्सन गर्दा पनि कतिलाई त थाम्दैन, मरिजान्छ,
1: मर्छ पनि
0: मर्छ मर्छ यस्तै छ,
1: त्यो मर्दा त नोक्सान भयो,
0: नोक्सान भयो। अब
1: यो पशुपालन विभागले सुँगुर बाख्रा गाईको यो बिमा गर्छ नि, इन्सुरेन्स भन्छ है, इन्सुरेन्स गर्छ, तपाईँले पनि के आफ्नो सुँगुरहरूको इन्सुरेन्सहरू गर्नु भएको छ?
0: हजुर, मैले त अहिलेसम्म सर इन्सुरेन्स गरेको छैन, अब चाहिँ इन्सुरेन्स पालन गर्नु थालेपछि फेरि बिचमा चाहिँ अब चाहिँ केही भयो भने चाहिँ इन्सुरेन्स गरिराखौँ भन्दैछु, अहिलेसम्म चाहिँ इन्सुरेन्स गरेको छैन।
1: र तपाईँले इन्सुरेन्स गर्नुभयो भने त केही भइहाल्यो भने पनि तपाईँले त्यसको भरपाई पाउनुहुन्छ।
0: हजुर हजुर,
1: र सिक्किम सरकारको यो पशुपालन विभागद्वारा पनि यो कुखुरा बाख्रा सुँगुर जति पनि पशुपालन गरिन्छ यसको इन्सुरेन्स गर्ने एउटा संस्थाले जति पनि हाम्रो कृषक वर्गको जति पशुधन छ त्यसको इन्सुरेन्स गर्ने एउटा नियम बनाएको छ, तपाईँले पनि उहाँहरूसँग सम्पर्क गर्नुभयो भने तपाईँको पनि यो सुँगुर पालन व्यवसायमा केही नोक्सान हुनबाट केही हदसम्म बाँच्नुहुन्छ।
0: हजुर, यो नोक्सान भएको खण्डमा नै सर अलिकति अब यो भेटनेरीसँग उयो गरे भने चाहिँ इन्सुरेन्स चाहिँ गर्नु पर्दो रहेछ, अगाडि गरिराखेको हुनु पर्दो रहेछ।
1: अनि
0: एउटा सुँगुर 50-60 केजीको मर्यो भने चाहिँ त्यसमा चाहिँ इन्सुरेन्स अगाडि गरिराखेको छ भने चाहिँ इन्सुरेन्स गरेको चाहिँ 80-100 रुपियाँ त्यस्तै लाग्दो रहेछ। अनि बादमा सुँगुर मरेपछि चाहिँ मेरो सुँगुर यस्तो भयो सर सुँगुर मर्यो भन्दा चाहिँ त्यही 50-60-40,000 चाहिँ भेटनेरी डिपार्टले दिनु हुँदो रहेछ,
1: आफ्नो सुँगुरको भरपाई दिन्छ।
0: हजुर हजुर, अब यो इन्सुरेन्स गरेको छैन भने चाहिँ पाएन।
1: हजुर, त्यही कारण हाम्रो कृषक वर्गले आफ्नो पशुधनको चाहिँ बिमा इन्सुरेन्स गरेको सुरक्षित हुन्छ आफ्नो पशुधनको।
0: कति त सर यो अर्काले पनि खाइदिन्छ, अब मेरो दुईटा सुँगुर मर्यो खरमा या एउटा बिमार आयो अरे, अब सुँगुर बिमार भयो दबाई पानी लागेन सुँगुर मर्यो, म अब जाती हुन् दबाई त दिएको छ लो जाती हुन्छ ल, म मेरो काममा गयो, अब मेरो घरमा मान्छे हुँदैन त्यति बेला, म कि घाँसमा कि दरामा गयो, नानी स्कुल गयो अरे, सपोज एउटा कुरा
1: हजुर,
0: बरे सुँगुर मरिराखेको हुन्छ, सुँगुर मरेको हुन्छ खरमा तान्चिरहेको हुन्छ, जाती हुनु त होइन सुँगुर मरिरहेको हुन्छ, तर त्यहाँनिर चाहिँ कुनै एउटा बाठे यो नालोकालेहरू मान्छे आउँछ त्यो खरमा, सुँगुर फोटो खिचेर लान्छ, फोटो खिचेर लान्छ, लगेर चाहिँ तल भेटनेरीमा देखाउँदो रहेछ, अब भेटनेरीमा सुँगुर दनीको आधार कार्ड बुझाएको छैन, सुँगुर दनी पुगेको छैन, अब नालोकालले यस्तो काम पनि गर्दै लाँदैछ।
1: त्यसकारण हामीले चाहिँ अब यहीँको लोकल मान्छेद्वारा है हाम्रो अफिसद्वारा चाहिँ हामीले यो इन्सुरेन्स गर्दाखेरि पनि चिनाजानाको मान्छेबाट गरेको चाहिँ राम्रो।
0: हजुर, यो इन्सुरेन्स लायक छैन भने चाहिँ त्यस्तो हुँदैन, यस्तो काम पनि गर्दै लाँदैछ।
1: हजुर हजुर,
0: अब सुँगुर दनीलाई थाहै छैन घाँस दरम जङ्गल गयो, तिनीहरूले खोरमा यसो बाहिर खोर बाहिर यसो सुँगुर फोटो खिचेर लान्छ, भेटनेरी डिपार्टमा देखाउँछ, हजुर मेरो सुँगुर मर्यो यतिवटा, यी सुँगुर यहाँ हेर्नुहोस् फोनमा भिडियोमा देखाइदिन्छ, हाम्रो सुँगुर मर्यो उनीहरूले पैसा थापेर खान्छ, त्यस्तो पनि गर्दै लाँदैछ।
1: त्यसकारण हामी चाहिँ जोगिनु पर्छ कि हामी यो बाहिरको कतिवटा कुराहरूबाट।
0: हजुर, यहाँको लोकल मान्छेलाई चाहिँ न लोकलले त्यस्तो काम पनि गर्दै लाँदैछ, तर अहिले चाहिँ हालमा चाहिँ अलिकति कुरा बुझ्दै जाँदा चाहिँ कतिवटा कुराहरू भेटनेरी डिपार्टमा पुगेछ, पुग्दा चाहिँ अहिले चाहिँ भेटनेरी डिपार्टले चाहिँ सुँगुर मर्यो कि के हुँदैछ, सुँगुर धनीको आधार कार्डहरू खोजी हुँदैछ, अब चाहिँ यस्तो हुँदैन यस्तो यस्तो कुराहरू आउँदैछ भनेर चाहिँ सुन्दैछ मैले।
1: र तपाईँले अब सुँगुर पालन गर्नुहुँदैछ, त्यसबाट निस्केको मलहरू चाहिँ केमा प्रयोग गर्नुहुन्छ?
0: हजुर, यो सुँगुरको मल चाहिँ त साग सब्जीमा नहाल्नु भन्नुहुन्छ, त्यस्तो हामी न्युजमा पनि सुन्छौँ रेडियोमा त्यस्तो बताउँछ,
1: कतिजनाले भन्नुहुन्छ कि यो सुँगुरको मल त अझै राम्रो हो, यो साग सब्जीमा अदुवामा लगायो भने त राम्रो हो भन्नुहुन्छ,
0: तर भन्नुहुन्छ त्यसरी कतिले, अब अहिले चाहिँ बेसी जस्तो मान्छेले चाहिँ यो सुँगुरको मल कुनैमा साग सब्जीमा या अदुवामा यस्तो साग सब्जी मुलामा प्याजमा लसुनमा सुँगुरको मल चाहिँ नहाल्नु, त्यो भाइचान्स हालेको त्यो सब्जीमा चाहिँ सुँगुरको मल हालेको याद पायो भने चाहिँ त्यो सब्जी कुनैले पनि किनेर खाँदैन, किन भन्दाखेरि यस्तो यस्तो बिमार निस्किँदैछ सुँगुर मलमा चाहिँ सब्जी लगाएको चाहिँ यस्तो हरेक थोकको बिमार निस्किँदैछ, यो सब्जी चाहिँ हामी किन्दैन भन्नुहुँदैछ,
1: नहाल्नु भन्छ है।
0: हजुर, यसले गर्दै चाहिँ हामीले सुँगुरको मल चाहिँ कुनै सब्जीमा पनि हाल्दैन।
1: के गर्नुहुन्छ त्यो मल निस्किन्छ?
0: सिर्फ हामीले हाल्छु मकैमा हाल्छु,
1: हजुर
0: बारी सारी खुन्छु,
1: अब बोट बिरुवामा हाल्दा भयो।
0: हजुर, बोट बिरुवामा चाहिँ हाल्दा भयो, मकैमा भयो।
1: हजुर हजुर, र तपाईँले अब यो सुँगुर अब त्यत्रो 10-15 एकैचोटि एउटा खोरमा पाल्नु भएको छ, अब यसको बिक्री गर्नु पर्दाखेरि तपाईँले कहाँ लगेर बिक्री हुन्छ, या घरमै आएर मान्छेले किन्छ व्यापारीहरूले कि?
0: यो चाहिँ गौशालासँग अलिकति सल्लाह हुनुपर्छ। हजुर, हामी गौशालामै भन्नु जान्छु, ल मेरो त सुँगुर निकाल्ने बेला भयो, छाट्ने बेला भयो, तपाईँहरू भराई बोली कहिले भ्याउनुहुन्छ आइदिनुहोस्, आउनुहोस् हेर्नुहोस् लाम काम गर्नुहोस्, म छैन भने हेरेर जानुहोस्, तपाईँहरू मलाई फोन गर्नुहोस् यति केजी पुग्ने रहेछ भनेर,
1: गोसवालासँग सम्पर्क गरेर तपाईँहरूले सरसल्लाहसँगले बिक्री गर्नुहुन्छ।
0: हजुर, उहाँहरू आउनुहुन्छ हेर्नुहुन्छ, आएर हेर्नुहुन्छ, दामकाम तोकिरहेको पैसा दिइरहेको उनीहरूले लान्छ, गाउँमा चाहिँ पैसा उठ्दैन,
1: टुक्रे टुक्रेमा बेच्दा चाहिँ पैसा उठ्दैन,
0: फाइदै हुँदैन सर, त्यसमा चाहिँ हुँदैन,
1: डल्लै बेच्नु नै फाइदा,
0: डल्लै बेच्नु फाइदा छ, हामी घरमा चाहिँ चलान गर्दैन।
1: हजुर, यो बेच्नु पर्दाखेरि यसको डिमान्ड चाहिँ कस्तो छ, अब गाउँले अथवा बजारमा कस्तो छ यो सुँगुरको डिमान्ड?
0: सुँगुरको डिमान्ड चाहिँ पुरा भइबस्छ, हुन चाहिँ डिमान्ड त पुरा हुन्छ, पाल्न सके फाइदै छ।
1: यो डिमान्डको हिसाबले गर्नु पर्दाखेरि कुन चाहिँ सिजनमा चाहिँ बेसी तपाईँको सुँगुरको डिमान्ड बेसी आउँछ?
0: सुँगुर त आउनु त जुनै सिजनमा पनि आउँछ,
1: तर पनि बेसी जस्तो त यो चाडबाड अब यो लोसुङहरू भयो अरू अरू समयमा बेसी आउँछ जाडो महिना। हजुर हजुर, र आफ्नो घरको लागि पनि मलजलको काम दियो, यहीद्वारा चाहिँ तपाईँले आफ्नो घर व्यवसाय चलिरहनु भएको
0: छ? यस्तै गरेर चलाउँदैछु।
1: हजुर,
0: अब नोकरी छैन केही छैन, उहिलेको बाबा आमाले बाजे बोजूले पढाइदिएन, के गर्नु, हाम्रो त नोकरी नै यही हो, यही भएरै गर्दै लाँदैछौ।
1: हजुर, यसबाट तपाईँलाई फाइदा पनि भइरहेको छ। सालमा कति जस्तोको तपाईँको यसबाट आय स्रोत हुन्छ?
0: सालमा त त्यति अर्काकोमा माग्नु जानु चाहिँ पर्दैन,
1: यसबाटै घर व्यवसाय चलिरहेको छ।
0: हजुर, यसबाटै चल्दैछ,
1: नभएको पनि 1-1.5 लाख त हुन्छ।
0: हजुर हुन्छ।
1: एउटा सुँगुरको दाम कति पर्छ?
0: एउटा सुँगुरको दाम त हजुर पर्छ त्यसै 8,500-7,000, 7,500।
1: कति किलोको छ त्यसमा भर पर्छ होला।
0: हजुर,
1: तपाईँले यो सुँगुर पालन व्यवसायमा सरकारद्वारा पनि धेरै प्रकारको सरसहयोग दिने गरेको छ, अहिले सिक्किम सरकारमा अलिकति सुँगुर पाल्ने राम्रो कृषकहरूलाई उन्नत जातिको सुँगुरको पाठाहरू दिने र त्यसको अरू इन्सुरेन्सहरू गर्ने धेरै प्रकारको योजनाहरू छ, तपाईँले पनि सरकारबाट यस्ता योजनाहरू केही प्राप्त गर्नु भएको छ?
0: सरकारबाट त हामीले पाएको छैन, हजुर पाएको छैन, यो हामीले लोकलले पाउने चाहिँ सबै न लोकलले लाँदैछ अहिले चाहिँ यस्तो छ, यहीँको लोकललाई चाहिँ छैन अहिले पुरा।
1: तपाईँले आफ्नो लागतले आफ्नै खटाईको पैसाले यो सुँगुर व्यवसाय गर्नुहुँदैछ?
0: आफ्नो खटाईले घर चलाउँदैछु यस्तै छ।
1: हजुर, र तपाईँको गाउँघरमा वरिपरि अरूले पनि पाल्नु भएको होला सुँगुर?
0: हजुर पालिरहेछ,
1: उनीहरूको पालेको र तपाईँकोमा के भिन्नता छ?
0: होइन फरक पर्दैन, त्यो त एउटै हो, हजुर
1: सुँगुर पालनमा एउटै हो।
0: हजुर एउटै हो, कुनै फरक छैन यसमा।
1: हजुर हजुर, तपाईँले सुँगुर पालन गर्नुहुँदैछ, कोही बेला यो चारो पानीको व्यवस्था गर्न साह्रो पर्छ, कोही बेला अब बजारमा पाउँदैन र गाउँ बस्तीमा पनि यो घाँस पानी कोही बेला अभाव हुन्छ, सुक्खा लाग्छ, त्यस्तो बेला चाहिँ तपाईँले कसरी यसको व्यवस्था गर्नुहुन्छ?
0: हजुर अब मैले मैले अरूतिर परतिर छिमेकीहरूलाई भन्छु ल म त यस्तो यस्तो भयो मेरो यति दिन चाहिँ यसरी लगाइदिनुहोस् लाउन चाहिँ म आफै लाउँछु दुखा सुखा यसरी लगाइदिनुहोस् म जाति भएपछि फेरि त म तपाईँलाई सघाइदिन्छु उहाँहरूले ल्याइदिनुहुन्छ
1: हजुर
0: ल्याइदिनुहुन्छ
1: तपाईँले यो सुँगुर पालन सँगसँगै अरू के व्यवसाय अरू पनि गर्नुहुन्छ
0: अरू मैले कुखुराहरू पालेको छ अलिअलि
1: कुखुराहरू पनि छ
0: हजुर कुखुराहरू पालेको थियो पहिला त सुँगुर पालन थियो गाई पालन चाहिँ मैले नसकेर छोडिदिएको अहिले सुँगुर पालनमा
1: अहिले वृहत रूपमा तपाईँले सुँगुर पालनलाई नि एकदम प्राथमिकता दिनुभएको छ
0: अलिअलि कुखुरा पालन छ यो सुँगुरको साथमा चाहिँ
1: खेतीपाती पनि होला
0: हजुर खेतीपाती अलिअलि छ पहिला त अब धान रोप्दै थियो अहिले त सबै मान्छेले धान रोप्नु छोडिहाल्यो खेतीहरू बाँझै छ
1: हजुर हजुर अब सबै सजिलोपट्टि लागिहाल्यो
0: सबै नोकरीपट्टि लागिहाल्यो बस्तीको काम गर्न अल्छी गर्छ कति साराम गर्छ काम गर्न मान्दैन यस्तै छ गाउँमा
1: यो सुँगुर पालनको

0: आफूले हेर्नु पर्दाखेरि तपाईँलाई कतिको फाइदा भएको आफूलाई महसुस भएको छ?
1: यसमा त अलिकति हजुर अब फाइदा त फाइदै देख्यो मैले चाहिँ अब कन्तुरमा पैसा राखेको जतिकै रहेछ
0: अलिअलि आइरहन्छ
1: माग्नु खोज्नु चाहिँ परेन अब मरि गयो भने चाहिँ सक्यो नभए त फाइदै छ मरिदिएन भने चाहिँ
0: हजुर सुँगुर पालनमा आउने चुनौतीहरू तपाईँले के कस्ता सामना गर्दै आइरहनु भएको छ त?
1: अब त्यो त पहिला त मैले हरेक किसिम अब काम गर्यो सुँगुर पालन बाख्रा पालन गाई पालन तर त्यसरी गर्दै ल्याउँदा अलिक साह्रो पर्यो मलाई सकेन बाटो काटो पनि दुःख थियो साह्रो थियो कहाँदेखि बोकेर कहाँ पुर्याउनु पर्ने यस्तै थियो
0: दुःख थियो बाटो घाटो थिएन
1: बाटो घाटो
0: अब बेच्न जानु पनि टाढो
1: हजुर टाढो थियो खाली खुट्टा हिँड्नु पर्ने
0: अहिले आएर यो व्यवसायमा तपाईँलाई राम्रै छ
1: हजुर त्यो उहिलेको दुःख हेर्दा अहिलेको नानीहरूलाई त भाइ बहिनीहरूलाई एकदम सुख छ बाटो घाटो राम्रो छ
0: र आउने दिनमा तपाईँले यो सुँगुर पालन व्यवसायमा के कस्तो योजनाहरू तयार गर्नु भएको छ? आउने दिनमा तपाईँले अझै यसलाई बढाएर लाने सोच्नु भएको छ कि न त यो व्यवसाय छोडेर अर्कै खेतीपाती गर्ने अरू व्यवसाय गर्ने के सोच्नु भएको छ?
1: अब यसमा चाहिँ म यसो सुँगुर पालन यताउता काम गरेर म मेरो अब छोरीले चाहिँ राम्रो पढेर चाहिँ एउटा सानो चिनो नोकरी पाउँछ कि भन्ने मलाई ठुलो आशा छ।
0: तपाईँले यही सुँगुर व्यवसाय गरेर नानीहरू पढाइरहनु
1: हजुर हजुर यसो एउटा छोरीले काममा हाल्नु पायो भने मलाई बादमा यही छोरीले मलाई मेरो कामकाज यसैले गरिदिन्छ म यसैले राम्रो गर्छु यसैले खर्च गर्छु भन्ने मेरो विचार त्यस्तो छ।
0: हजुर अब सुँगुर पालन व्यवसाय गरेरै तपाईँको आफ्नो जीविका अहिलेसम्म चलिरहेछ गाउँ घर मराउ पराउ बिहा बटुल सबै तपाईँको खर्च पानी दुख बिमार हुँदा सबै यही सुँगुर पालन व्यवसायबाट आएको आय आर्जनले तपाईँको चल्दैछ र तपाईँले आउने दिनमा अझै अगाडि बढाएर लाने यो व्यवसायलाई
1: त्यस्तो छ विचार अझै पनि
0: हजुर हजुर र हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइपुग्न लागेका छौँ र हजुर एक अनुभवी एउटा कृषक हुनुहुन्छ पशुपालन क्षेत्रमा तपाईँले सुँगुर पालनलाई प्राथमिकता दिएर सुँगुर पालनको व्यवसाय गर्दै आइरहनु भएको छ र हाम्रा गाउँ समाजमा रहेर जति पनि पढे लेखेका भाइ बहिनी अहिले कामको खोजीमा हुनुहुन्छ उहाँहरू काम नपाएर त्यसै हिँडिरहनु भएको छ उहाँहरूलाई तपाईँको सल्लाह सुझाव दिनुपर्दा के भन्न चाहनुहुन्छ?
1: हजुर अब म त यही भन्दै जान्छु अब उहाँहरूलाई भाइ बहिनीलाई हाम्रो दाजुभाइहरूलाई अब यसरी बारीहरू बाँझो नराख्नु सागसब्जी भए पनि लाउनु यसो तान्तुने नखाने चिसेरो नखानु बिग्रेर नहिँड्नु यसो सुँगुर पालन कुखुरा पालन गाई पालन यसो बाख्रा पालन गर्दै लानु यसो नबिग्रिनु भन्दै जान्छु।
0: हजुर गाउँमै बसेर आफ्नो केही व्यवसाय सुँगुर पालन बाख्रा पालन केही खेतीपाती गर्यो भने पनि आफ्नो व्यवसाय राम्रो चल्छ नराम्रो कुलतमा नलाग्नु भन्ने तपाईँको भनाइ यही रहेको छ।
1: हजुर अहिले भाइ बहिनीहरू गाउँ ठाउँमा धेरै बिग्रेर जाँदैछ तर म चाहिँ भन्छु यसरी नबिग्रिनु कुनै यस्तो नराम्रो चिजहरू नखानु नबिग्रिनु काम राम्रो गरेर लानु यति भन्नु जान्छु म।
0: र हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ र जाँदा जाँदै अब एकैछिन मनोरञ्जन गरौँ एउटा लोकगीत सुनेर।

र आज हजुरले यति टाढोबाट आएर आफ्नो बहुमूल्य समय हाम्रो आकाशवाणी गान्तोकलाई दिएर सुँगुर पालन व्यवसाय कसरी गर्न सकिन्छ, कस्तो ठाउँमा गर्न सकिन्छ भन्ने विषयमा धेरै जानकारीहरू हाम्रा श्रोतामाझ राखिदिनु भयो। यसै जानकारीका साथसाथै आजलाई भने हाम्रो ग्रामीण कार्यक्रमको निर्धारित समय पूरा भइसकेको छ। फेरि अर्को प्रस्तुतिमा यस्तै गाउँघरका विभिन्न जानकारीहरू लिएर पुनः उपस्थित हुने नै छौं। तबसम्मलाई भने म कार्यक्रम सञ्चालक पनि बिदा चाहन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: श्रोता यतिन्जेल सुन्दै हुनुहुन्थ्यो दैनिक ग्रामीण कार्यक्रम हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।
1: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
2: गत 30 मईदेखि 28 जून 2026सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
1: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
2: 1 जुलाई 2026सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
1: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
2: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।
0: श्रोता अब सुन्नुहोस् मौसम।

श्रोता, अब हामी आजको रात्रि कार्यक्रम सेवा अन्तर्गत समावेश सम्पूर्ण कार्यक्रमहरूबारे संक्षिप्त जानकारी गराउँदछौ। अहिले केही क्षणमा सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार, क्रमैले नेपाली, लेप्चा अनि सिक्किमे भोटिया भाषामा। 6:55 हिन्दीमा एक वार्ता, यसै गरी 7:05 हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत रहेको छ भने एफएम कञ्चनजंघामा 7:10 मीडियम वेबदेखि सुन्नुहुनेछ आकाशवाणीको दिल्ली केन्द्रबाट। सरकारको 12 वर्ष पूरा भएको अवसरमा एनएसडी र आकाशवाणीद्वारा विरासत विशेष श्रृंखला। श्रोता, यसैगरी 7:25 सुनाउनेछौ नेपाली समाचार, त्यसपछि पाश्चात्य संगीतको कार्यक्रम रहनेछ 7:35। श्रोता, यसैगरी साँझको 8:05 हामी सुनाउनेछौ हबीब वाली मोहम्मद र हंसराज हंसको आवाजमा रहेको केही गीत गजल। 8:45 अनि 9 आकाशवाणीको दिल्ली केन्द्रबाट समाचार सन्ध्या अन्तर्गत क्रमशः सुनाउनेछौ हिन्दी अनि अंग्रेजी समाचार। रातिको 9:15 सोही केन्द्रबाट समप्रसार गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट। 9:30 कार्यक्रम देशव्यापी अन्तर्दृष्टि रहेको छ भने रात्रिको 10 हामी सुनाउनेछौ विभिन्न हिन्दी फिल्मका गीतहरू। श्रोता, यसैगरी रात्रिको 10:30 आजको हाम्रो सम्पूर्ण अधिवेशनका कार्यक्रमहरू पनि यसरी नै समाप्त हुनेछन्। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ।

0: श्रोता अब प्रस्तुत छ यस केन्द्रको प्रादेशिक समाचार क्रमैले नेपाली लेप्चा अनि सिक्किमे भोटिया भाषामा केही क्षण प्रतीक्षा गर्नुहोला।
1: यो आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। प्रधानमन्त्री विकसित भारत रोजगार योजना पीएमवीबीआरवाई को सफल कार्यान्वयनको उपलक्ष्यमा श्रम तथा रोजगार मन्त्रालयले भोलि नयाँ दिल्लीको विज्ञान भवनमा प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा राष्ट्रिय पीएमवीबीआरवाई कार्यक्रम आयोजना गर्दैछ। यस क्रममा श्री मोदीले प्रत्यक्ष लाभ हस्तान्तरण मार्फत लाभार्थीहरूलाई लगभग 2400 करोड़ रूपियाँ बराबरको प्रोत्साहन राशि वितरण गर्नुहुनेछ। कार्यक्रममा केन्द्रीय श्रम तथा रोजगार एवं युवा मामिला तथा खेलकूद मन्त्री डाक्टर मनसुख मांडविया र श्रम तथा रोजगार राज्य मन्त्री शोभा करन्दलाजे लगायत सोही मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि उपस्थित हुनेछन्। आज ईपीएफओ गान्तोकले यसका लागि पत्रकार सम्मेलनको आयोजना गर्यो। क्षेत्रीय पीएफ आयुक्त केसाङ नामथक तेन्जिङले सिक्किम पनि गान्तोकको सिक्किम मणिपाल विश्वविद्यालयमा समारोहमा सामेल हुने बताए। सिक्किम सरकारका श्रम तथा रोजगार मन्त्री भीम हाङ लिम्बुले यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुहुनेछ। आयुष विभागका सल्लाहकार एके घतानीको नेतृत्वमा रहेको टोलीले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरलाई लोकभवनमा भेट गर्यो। प्रतिनिधिमण्डलले राज्यपाललाई 12वां अन्तर्राष्ट्रिय योग दिवसको समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन औपचारिक निमन्त्रणा दिएको छ। अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रम 21 जूनमा गान्तोकको रिच पार्कमा आयोजना हुने तय भएको छ। राज्यपालले निमन्त्रणा स्वीकार गर्दै कार्यक्रमको सफल सञ्चालनका लागि शुभकामना व्यक्त गर्नुभयो। सल्लाहकारसँगै आयुष विभागकी सचिव सुचित्रा रसाइली र अन्य अधिकारीहरू पनि उपस्थित थिए। युवा उद्यमी तथा अपुफीका सह संस्थापक दिवस कपिल छेत्री र सुलभ राज गुरूङले आज लोकभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरे। भेटघाटको क्रममा उनीहरूले राज्यपाललाई आफ्नो स्टार्टअप अपुफी बारे जानकारी गराए, जुन एक व्यापक एआई संचालित करियर प्लेटफर्म हो। देशका अन्य भागहरूमा आफ्नो उद्यम विस्तार गर्ने उनीहरूको दृष्टिकोण छ। उनीहरूले राज्यपाललाई जानकारी गराए कि यो परियोजनाले जर्मनीबाट प्रत्यक्ष विदेशी लगानी प्राप्त गरेको छ र अपुफी पूर्वोत्तरको पहिलो एआई संचालित करियर इकोसिस्टम हो, जसले प्रत्येक रोजगार खोज्नेलाई सीपको कमीबाट वास्तविक अवसरहरूसम्मको संरचित मार्ग प्रदान गर्दछ। राज्यपालले यस पहल साथै युवा उद्यमीहरूको नवीन प्रयासहरूको प्रशंसा गर्नुभयो। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीको कर्तव्य भवनमा रक्षा मन्त्री राजनाथ सिंहलाई भेटेर सिक्किम राज्यसँग सम्बन्धित रणनीतिक महत्वका विषयमा छलफल गर्नुभयो। बैठकको क्रममा श्री सुब्बाले उत्तरी सिक्किममा विशेष गरी भारतका सीमावर्ती क्षेत्रहरूमा जाने मार्गहरूमा निरन्तर कनेक्टिभिटी चुनौतीहरूमाथि प्रकाश पारे। उनले चुनौतीपूर्ण भूभाग, प्रतिकूल मौसम अवस्था र बारम्बार अवरोधका कारण अवस्थित सड़क पूर्वाधार कायम राख्न घरिघरि सामना गर्नुपर्ने कठिनाईहरूबारे रक्षा मन्त्रीलाई अवगत गराए। राष्ट्रिय सुरक्षा र विकास दुवै दृष्टिकोणबाट उत्तरी सिक्किमको रणनीतिक महत्वलाई जोड़ दिँदै श्री सुब्बाले सीमावर्ती क्षेत्रहरूमा भरपर्दो पहुँच सुनिश्चित गर्न सबै मौसम सम्बन्धी कनेक्टिभिटीलाई सुदृढ़ पार्ने आवश्यकतामा जोड़ दिए। सिक्किमकी अर्पणा गुरूङले हालै पंजाबमा भएको 15वां फेडरेशन कपमा स्वर्ण पदक र एक रजत पदक जितेकी छिन्। उनी 30 जूनदेखि 4 जुलाईसम्म भूटानको थिम्फूमा आयोजना हुने 16वां दक्षिण एशियाली बडी बिल्डिङ तथा फिजिक खेलकूद च्याम्पियनशीपमा सुखिम नोर्बू भुटिया र सीता विश्वकर्मासँगै भारतको प्रतिनिधित्व गर्न छनौट भएकी छिन्। बडी बिल्डर्स एसोसिएशन अफ सिक्किमका महासचिव पेमा डब्ल्यूडी भुटिया र अन्य कार्यकारी सदस्यहरूले पत्रकार सम्मेलनमा यो घोषणा गरे। अर्पणा गुरूङका लागि यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। उनी छनौटको बारेमा आफ्नो उत्साह साझा गर्छिन्।
2: First of all, you made like a proud moment that I've been selected to represent India at the South Asian Championship. I would like to thank my coach, my family, association, justly malai yaha sam purauna bhako chha. My preparation has already started. Full swing ma jandai chu and hopefully I

0: taken back some medals for the state and the country.
1: चलिरहेको नशा मुक्त सप्ताह 2026 को एक भागको रूपमा आज नाम्ची जिल्ला प्रशासनिक केन्द्र डीएसी परिसर नाम्चीमा जिल्लापाल अनुपा तामलिङले नशा मुक्त भारत अभियानको ई प्रतिज्ञा सञ्चालन गर्नुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
2: अरेन मोङसुत गोङतोक गोमो ल्याङजुङसा सुटोन सेनोङ ओ डेङ्करोङ मिलम

श्रोताहरूले सुनिरहनु भएको छ हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं गायक कलाकार शम्भु राईको एकल आवाजमा। यसको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ तादुङ गान्तोक र सिक्किमबाट नीरज शर्मा, मेनुका छेत्री, अभिषेक नेपाल, रमन शर्मा, काशी नेपाल, लिङदिङ गान्तोक पूर्व सिक्किमबाट गोमा शर्मा, लक्ष्मण अधिकारी, सेविका शर्मा, मोहन कोइराला एवं ओम प्रकाश अधिकारीले पनि यो गीत सुन्न चाहनु भएको छ।

श्रोता यो सुन्नुहोस्, लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना। भोलि तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौं अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम। विषय रहनेछ योग गरौं निरोग बनौं। यस योग विषयमाथि अधिक जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग शिक्षक श्री रामप्रसाद पौडेल। र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 मा सम्पर्क गर्न सक्नुहुनेछ। दिन अनि समय पुनः सुन्नुहोला

आगामी भोलि 19 तारीक जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171 अथवा 03592201171। सूचना पूरा भयो। श्रोता, यदि तपाईँको रेडियो सेट अंश पनि सुन्दै हुनुहुन्छ, आकाशवाणीको गान्तोक केन्द्रबाट हजुरहरूकै पत्रमा आधारित रहने रमाइलो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत कार्यक्रमलाई अघि बढ़ाउँदै अघिल्लो प्रस्तुति हामीले लिएका छौं गायक कलाकार सुरेश कुमारको एकल आवाजमा। यस गीतको निम्ति हामीलाई पत्र पठाउने श्रोता हुनुहुन्छ पाँच माइल तादुङ गान्तोक पूर्व सिक्किमबाट आशिका दाहाल, दीपक नेपाल, ममता कोइराला, खेन्डुप लेप्चा, चानुका छेत्री, मेनुका छेत्री, विवेक निरौला, विष्णु शर्मा एवं अनिशा छेत्रीले पनि यो गीत सुन्न चाहनु भएको छ।

हर्षश्रोता, यसै गीतका साथमा आजको हाम्रो सांगीतिक कार्यक्रम नेपाली अनुरोध संगीत यही समाप्त हुँदछ। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो

0: यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 मेगाहर्ज तथा न्यूज अन एयर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब सुनाउने छौं नेपाली समाचार।
1: यो आकाशवाणी हो, समाचार रक्षा राईबाट सुन्नुहोस्।

0: दिनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले सबै रिफाइनरीहरू पर्याप्त कच्चा तेलको भण्डार सहित उच्च क्षमतामा सञ्चालनमा भएको र पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको जानकारी दिएको छ। पश्चिम एशियामा हालैका विकासक्रमहरूमा आज नयाँ दिल्लीमा अन्तर मन्त्रीस्तरीय ब्रिफिङलाई सम्बोधन गर्दै पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयकी सहसचिव सुजाता शर्माले विगत तीन दिनमा 1,36,000 करोड़ एलपीजी सिलिण्डर बुकिङ प्राप्त भएको छ भने 1,47,000 करोड़ सिलिण्डर प्रदान गरिएको बताउनुभयो।
1: हमारी रिफाइनरीज ऑप्टिमम कैपेसिटी पर वर्क कर रही हैं। रिटेल आउटलेट्स पर और डिस्ट्रीब्यूटरशिप्स पर ऑपरेशन नॉर्मल है। एलपीजी बैकलॉग घटकर 3.1 डेज हो गया है। पिछले तीन दिनों में 1.36 करोड़ बुकिंग्स के अगेंस्ट 1.47 करोड़ डिलीवरीज की गई हैं और मार्च से लेकर अब तक 10.02 लाख पीएनजी कनेक्शंस गैसिफाई किए गए हैं। 3.22 लाख कनेक्शंस के लिए एडिशनल इंफ्रास्ट्रक्चर क्रिएट किया गया है।
0: अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजूले आज नयाँ दिल्लीमा हज समीक्षा बैठक 2027 को अध्यक्षता गर्नुभयो। उहाँले समीक्षा बैठकपछि संचारकर्मीलाई जानकारी दिँदै हज 2026 भारतको इतिहासमा सबैभन्दा सफल हज भएको बताउनुभयो। उहाँले भारतले हज 2026 को लागि साउदी अरेबियाको हज र उम्रा मन्त्रालयबाट 2 लबेतुम पुरस्कार प्राप्त गरेको र सरकारले हज 2027 को लागि चाँडै नयाँ हज नीति घोषणा गर्ने उल्लेख गर्नुभयो। संयुक्त राज्य अमेरिका र इरान बीचको एक ऐतिहासिक समझदारी पत्र लागू भएको छ। यसले लगभग 4 महिनादेखि चलिरहेको प्रत्यक्ष द्वन्द्वलाई तत्काल अन्त्य गर्दै व्यापक शान्ति सम्झौताको लागि वार्ताको लागि 60 दिनको समय सीमा खोलेको छ। स्विजरल्याण्डमा योजनाबद्ध बैठक अघि इलेक्ट्रोनिक रूपमा हस्ताक्षर गरिएको 14 बुँदे सम्झौताले तत्काल युद्ध विराम स्थापना गर्दै दुवै पक्षलाई शत्रुतापूर्ण कार्यहरूबाट टाढा रहन प्रतिबद्ध गर्नुका साथै इरानको आणविक कार्यक्रम र क्षेत्रीय सुरक्षा मुद्दाहरूमा लामो समयदेखि चलिरहेको विवादहरूलाई सम्बोधन गर्न एक रूपरेखा प्रस्तुत गर्दछ। सम्झौता अन्तर्गत संयुक्त राज्य अमेरिकाले इरान वरिपरिको आफ्नो नौसेना नाकाबन्दी हटाउन शुरू गर्नेछ र 30 दिनभित्र स्ट्रेट अफ हर्मुजमा सामान्य समुद्री यातायात पुनर्स्थापित गर्न काम गर्नेछ। हकीमा भारतले आज उरुग्वेलाई 3-2 पराजित गर्दै लगातार तेस्रो जीत दर्ता गरेको छ। 3 खेलमा 3 जीतका साथ भारत पुल ए को शीर्ष स्थानमा रहँदै सेमी फाइनलमा प्रवेश गरेको छ। भारतले शनिबार चिल्ली र कोरिया बीचको खेलको विजेतासँग सामना गर्नेछ। फिफा विश्वकप 2026 आज राति संयुक्त राज्य अमेरिकाको एटलान्टा स्टेडियममा समूह एमा चेकियाले दक्षिण अफ्रिकाको सामना गर्नेछ। खेल भारतीय समय अनुसार राति 9:30 बजे शुरू हुनेछ। यस लगायत संयुक्त राज्य अमेरिकाको लस एन्जलस स्टेडियममा समूह बी को खेलमा राति 12:30 बजे स्विजरल्याण्डले बोस्निया र हर्जगोविनाको सामना गर्नेछ। प्रधानमन्त्रीद्वारा भिभाटेक 2026 शिखर सम्मेलनमा सम्बोधन, राष्ट्रपतिको आजदेखि मध्यप्रदेश र ओडिशाको 5 दिने भ्रमण, सरकारले पेट्रोल र डिजेलको पर्याप्त स्टक राखिएको दियो जानकारी, संयुक्त राज्य अमेरिका र इरान बीच ऐतिहासिक समझदारी पत्र भयो लागू, अनि फिफा विश्वकपमा आज चेकियाको दक्षिण अफ्रिकासँग अनि स्विजरल्याण्डको बोस्निया र हर्जगोभिनासँग सामना। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरूले सुनिरहनु भएको थियो पाश्चात्य संगीतको कार्यक्रम। हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ हबीब वाली मोहम्मद र हंसराज हंसको आवाजमा रहेको केही गीत गजल।

0: निर्वाचन आयोग भारत सरकारको निर्देश अनुसार सिक्किममा एसआईआर अर्थात मतदाता सूचीमा विशेष सघन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इनुमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ईसीआईएनईटी एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी

0: घन पुनरावलोकन कार्य जारी रहेको छ।
1: गत 30 मईदेखि 28 जून 2026 सम्म बीएलओहरूले घर घरमा गएर इन्युमेरेशन फर्म वितरण अनि संकलन गर्नेछन्।
0: सबै मतदातालाई आफ्नो फोटो सहित फारम राम्ररी भरेर समयमा नै बुझाउने अनुरोध छ।
1: 1 जुलाई 2026 सम्म 18 वर्ष पुग्ने योग्य मतदाताहरूले पनि फर्म 6 बुझाउन सक्नेछन्।
0: फारम ECINET एप अथवा भोटर पोर्टल मार्फत अनलाइन पनि बुझाउन सकिन्छ।
1: राज्य चुनाव आयोग सिक्किम सरकारद्वारा जनहितमा जारी।

0: हजुर, यस्तो गल्ती कहिले नगर्नुहोस्। एचआईभी एड्सदेखि टाढा रहनुहोस्।
1: अधिक जानकारीको लागि टोल फ्री हेल्पलाइन नम्बर 1097 कल गर्नुहोस्।
0: सिक्किम स्टेट एड्स कन्ट्रोल सोसाइटी गान्तोकद्वारा जनहित बजारी।
2: हामी आकाशवाणी गान्तोकको बेलुकी प्रसारण सेवाबाट बोलिरहेका छौं। श्रोता, अब सुनाउन गइरहेछौ कार्यक्रम सुरसंचार अन्तर्गत बाँसुरी वादन पण्डित हरिप्रसाद चौरसियाद्वारा राग हंसध्वनी।

मिडियमको 213.67 मिटर तदनुसार 1404 किलो हजमा हामी आकाशवाणी गान्तोकको रात्रि प्रसारण सेवाबाट बोलिरहेका छौं। यसका साथै 103 मेगा हज एफएम कञ्चनजंघा एवं न्यूज अन एयर मोबाइल एप मार्फत पनि हजुरले हामीलाई सुनिरहनु भएको छ। श्रोता समय रात्रिको 10 बजिसकेको छ र यो समय हो हाम्रो हजुरलाई विभिन्न हिन्दी फिल्मका गीतहरूका साथमा मनोरञ्जन गराउने। त आउनुहोस् यस हिन्दी फिल्मी गीतहरूका कार्यक्रम सुनिरहनुभएका सबै संगीत प्रेमी श्रोताहरूलाई फेरि पनि कार्यक्रममा स्वागत जनाउँदछौ। प्रिय श्रोताहरू, अब म प्रस्तुत गर्दैछु हिन्दी चलचित्र दिलवालेको अत्यन्त लोकप्रिय र मन छुने गीत गेरुवा। अरिजित सिंह र अन्तरा मित्रको सुमधुर स्वरले सजिएको यस गीतमा प्रेम, समर्पण र भावनाको सुन्दर संगम पाइन्छ। आउनुहोस् मनका तारहरूलाई स्पर्श गर्ने यो सुन्दर

प्रिय श्रोताहरू, जीवनलाई हाँसो उमंग र सकारात्मक सोचका साथ अगाडि बढ़ाउने सन्देश पोखेको सुन्दर गीत अपना हर दिन ऐसे जियो लिएर उपस्थित भएका छौं। शान र अनुष्का मनचण्डाको आकर्षक स्वरमा सजिएको यो गीतले हरेक दिनलाई नयाँ उत्साहका साथ बाँच्न प्रेरित गर्छ। आउनुहोस् मुस्कान र सकारात्मक ऊर्जाले भरिएको यो मनमोहक गीत सुनौं।

प्रिय श्रोताहरू, अब प्रस्तुत गर्दैछौ चलचित्र डंकीको अत्यन्त लोकप्रिय र भावनात्मक गीत ओ माही। अरिजित सिंहको यो मनछुने स्वरमा सजिएको गीतले प्रेम, प्रतीक्षा र समर्पणका गहिरा भावनाहरूलाई सुन्दर ढंगले व्यक्त गरेको छ। आउनुहोस्, भावनाका मधुर तरंगहरूले यो मनमोहक गीत सुन्नेछन्।

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. भोलि तारीक 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर आउनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ योग गरौं निरोग बनाऊ. यस योग विषयमाथि अधिक जानकारी दिन भनी हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री राम प्रसाद पौडेल. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको स्टुडियो टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय भोलि 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171 अथवा 03592201171. सूचना पूरा भयो. प्रिय श्रोताहरू, प्रेम विछोड र सम्झनाका गहिरा भावनाले भरिएको एक मार्मिक गीत लिएर उपस्थित भएका छौं. चलचित्र अन्जाना अन्जानीको लोकप्रिय गीत तुझे भुला दिया मा मोहित चौहान अनि साथीहरूको आवाजमा सजिएको यो गीत कहिलेकाहीँ मनले बिर्सन खोजे पनि सम्झनाले साथ छोड्दैन. यस्तै भावना बोकेको यो गीत

श्रोता यो सुन्नुहोस् लाइभ फोन इन कार्यक्रम सम्बन्धी एक सूचना. भोलि तारीख 19 जून 2026 शुक्रबार साँझ 6:05 प्रसार गरिने ग्रामीण कार्यक्रममा हामी लिएर उपस्थित हुनेछौ अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा लाइभ फोन इन कार्यक्रम. विषय रहनेछ योग गरौं निरोग बनाऊ. यस योग विषयमाथि अधिक जानकारी दिन पनि हाम्रो स्टुडियोमा उपस्थित रहनुहुनेछ योग प्रशिक्षक श्री राम प्रसाद पौडेल. र यस विषयमाथि कुनै प्रश्न वा जिज्ञासा भए हाम्रो स्टुडियोको टेलिफोन नम्बर 03592201171 अथवा 03592201171 सम्पर्क गर्न सक्नुहुनेछ. दिन अनि समय पुनः सुन्नुहोला. भोलि 19 जून 2026 शुक्रबार साँझ 6:05 अनि फोन नम्बर रहेको छ 03592201171 अथवा 03592201171. सूचना पूरा भयो. प्रिय श्रोताहरू, हिन्दी चलचित्र संगीतको इतिहासमा सदाबहार स्थान बनाउन सफल एक अमर प्रेम गीत लिएर हामी उपस्थित भएका छौं. चलचित्र दिलवाले दुल्हनिया ले जाएंगे को अत्यन्त लोकप्रिय गीत तुझे देखा तो मा कुमार सानु र लता मंगेशकरको सुमधुर स्वर सुन्न सकिन्छ. प्रेमका कोमल भावना, सुन्दर शब्द र मनमोहक संगीतले सजिएको यो गीत आज पनि उत्तिकै लोकप्रिय छ. प्रेमको नाममा लीनासा धेरैको मनमा गुन्जिने यही गीत अब तपाईका लागि आउनुहोस्. सुनौ सदाबहार प्रेम गीत तुझे.

हस्तश्रोताहरू, यसै गीतका साथमा आजको हाम्रो तेस्रो अधिवेशनका सम्पूर्ण कार्यक्रमहरू यहीँ समाप्त हुँदछन्। रात्रिको समय 10:30 भइसकेको छ। हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। श्रोताहरूले हाम्रो यस प्रसारणलाई एफएम कञ्चनजंघा 103 MHz पनि सुनिरहनु भएको छ। भोलि फेरि बिहानको 6:30 प्रथम अधिवेशनका कार्यक्रमहरू लिएर उपस्थित हुनेछ भन्ने बाचाका साथ अहिलेलाई भने आफू लगायत सम्पूर्ण आकाशवाणी टीम बिदा चाहन्छौ। बिदा दिनुहोस्। नमस्ते। शुभरात्री। जय हिन्द।